0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू:
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा:
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेलछेउ, संखुवा सभा। फोन नम्बर 0295 62320 र 98425541।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
1: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
2: आज 2083 साल असार 13 गते शनिबार जुन 27 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको त्रयोदशी तिथि
3: ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: विश्वविद्यालयमा विद्यार्थीहरू बढे, व्यवस्थापन संकायमा सबैभन्दा धेरै, डेंगी संक्रमण झण्डै आधाले घट्यो, बर्ड फ्लू संक्रमण फैलिँदै,
3: नयाँ नेतृत्व छान्दै सकियो राष्ट्रपाको महाधिवेशन, कार्यगत एकताका लागि एमाले र नेकपा तयार, करिब 2700 व्यक्ति राजदूतको दौड़मा,
2: पक्राउ पर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी, मौसमी व्यापारमा ताक्लाकोट हिँडे 212 लिए अनुमति,
3: भेनेजुएला भूकम्पमा मृत्यु हुनेको संख्या 900 नाग्यो, अमेरिकी सेनाद्वारा इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण, युएले चेतावनीको गलत सन्देश पठाएकोमा सर्वसाधारणसँग माफी माग्यो,
2: र आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा अहिले समूह एच का 2 खेल हुँदै आजै पाउने 9 बजे समूह जी का 2 खेल पनि हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको सबैभन्दा शुरूमा पर्याप्त मात्रामा पानी नपर्दा रोपाई प्रभावित भएको प्रसंग।
3: समयमै मनसून नहुँदा यो वर्ष 12 असारसम्म देशभर 11.33% मात्रै रोपाई सकिएको छ। विगतमा जस्तै यसपालि पनि समयमै पानी नपर्दा देशभरका किसानले रोपाईलाई तीव्रता दिन नसकेको कृषि विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार 12 असारसम्ममा सबैभन्दा बढी कर्णाली प्रदेशमा 22.8% रोपाई सकिएको छ, तर कर्णालीमा सबैभन्दा कम धान खेती हुने क्षेत्रफल मानिन्छ। त्यसैले त्यहाँ थोरै रोपाई हुँदा पनि प्रतिशतका आधारमा अन्य प्रदेशभन्दा बढ़ी देखिएको हो। कर्णालीमा यो वर्ष 43,290 हेक्टरमा रोपाई हुने अनुमान छ, त्यसमध्ये 9,875 हेक्टरमा रोपाई सकिएको हो। सबैभन्दा बढ़ी धान खेती योग्य जमीन रहेको मधेसमा भने भर्खर रोपाई शुरू भएको छ। मधेसमा अहिलेसम्म 5% मात्रै रोपाई भएको विभागले जनाएको छ। मधेसका 8 जिल्लामा 383,150 हेक्टरमा रोपाई हुने अनुमान छ, त्यसमध्ये 19,150 हेक्टरमा मात्रै रोपाई भएको छ। त्यस्तै कोशी प्रदेशमा समेत न्यून 8.3% मात्रै रोपाई सकिएको छ। कोशीमा 2,76,387 हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ, त्यसमध्ये 22,815 हेक्टरमा मात्रै रोपाई भएको छ। बागमतीमा हालसम्म 12.6% रोपाई सकिएको विभागले जनाएको छ। बागमतीमा 1,14,524 हेक्टरमा रोपाई हुने अनुमान का अनुसार हालसम्म 14,420 हेक्टरमा मात्रै रोपाई भएको छ। यता जलवायु परिवर्तनको बढ़दो असरका कारण समयमै र पर्याप्त मनसून नहुने प्रविधि बढ़दै गएपछि कृषि अनुसन्धान परिषद नागले सुक्खा सहने धानको जात विकास गर्न थालेको छ। नागले सुक्खा 1, 2, 3, 4, 5 र 6 डुबान सहन सक्ने सावा मसुली सब 1 र सिंह सब 1 तथा सुक्खा तथा दुबान दुवै सहन सक्ने बहुगुणी 1 र 2 जात विकास गरी किसान स्तरसम्ममा प्रयोग गर्न प्रोत्साहन समेत गरिरहेको जनाएको छ। यता विगत 6 वर्षमा 72,82,000 हेक्टर खेतीयोग्य जमीन रहेको कृषि विभागका अनुसार आर्थिक वर्ष 2076-77 आर्थिक वर्ष 2082-83 82,043 हेक्टर खेतीयोग्य जमीन घटेको देखाइएको छ। धानको उत्पादन भने सामान्य बढ़ेको तथ्याङ्कले देखाएको छ। तीव्र शहरीकरण, औद्योगिक जग्गाको खण्डीकरण, बसाईसराई बाँझो जग्गा बढ़दै जानु, सिंचाईको अभाव र जलवायु परिवर्तन, बढ़दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति र अभाव हुँदा खेतीयोग्य जमीन क्रमशः घट्दै गएको पनि विभागको तथ्याङ्कमा उल्लेख छ।
2: अब राजनैतिक प्रसंग राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ। पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वागले निर्विरोध निर्वाचित हुनुभएको हो भने अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्। लामिछाने संस्थापक सभापति हुनुहुन्छ। अर्थमन्त्री समेत रहेका वागले यसअघि पनि उपसभापति हुनुहुन्थ्यो। उहाँ 2079 आम निर्वाचनपछि रासोपासँग जोडिनु भएको हो। महिला उपसभापतिमा सुविता गौतम विजयी हुनुभएको छ। विद्युतीय भोटिङ मेसिन र प्रवासका प्रतिनिधिले अनलाइन मार्फत शुक्रबार हिजो गरेको मतदानमा गौतम 79 मत ल्याएर निर्वाचित हुनुभयो। उहाँको निकटतम प्रतिस्पर्धी सीमा कार्कीले 572 मत पाउनुभयो। कानून मन्त्री समेत रहेका गौतम यसअघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो। महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ। महामन्त्रीमा उहाँले 673 मत ल्याउँदा प्रतिस्पर्धी मनिष झाले 346, गणेश कार्कीले 169 र सागर ढकालले 139 मत पाउनुभयो। आचार्य पार्टी नेतृत्वसँग नजिक रहेर काम गर्दै आएका नेता हुनुहुन्छ। उहाँले पार्टीको विधान संशोधन समितिको नेतृत्व समेत गर्नुभएको थियो। खुला सहमहामन्त्रीतर्फ 471 मत ल्याउँदै असीम शाह र 410 मत सहित हरि ढकाल निर्वाचित हुनुभएको छ। दुई सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा रमेश प्रसाई, यज्ञमणि नेउफाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम र राजीव खत्री, विजय जैरू र हिमेश पन्त पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो। महिला सहमहामन्त्रीमा 737 मत सहित निशा डाँगी निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धीमा सहमहामन्त्रीमा जुली यादव, जमुना शर्मा विदुषी, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मा रहनु भएको थियो। रासोपाको विधानमा सभापति सहित 19 पदाधिकारी रहने व्यवस्था छ। 7 महाधिवेशनबाट निर्वाचित भएका छन्। 12 पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्था छ, जसमा वरिष्ठ नेता 1, उपसभापति 1, महामन्त्री 1, सहमहामन्त्री 2, प्रवक्ता 1, सहप्रवक्ता 3, कोषाध्यक्ष 1, सहकोषाध्यक्ष 2 मनोनित गरिनेछन्। वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह निश्चित भइसक्नु भएको छ। मनोनित गरिनेहरूमध्ये कम्तीमा 4 महिला हुने बताइएको छ। 79 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। 51 भने मनोनित गर्ने व्यवस्था रहेको छ। महामन्त्रीमा निर्वाचित हुनुभएका आचार्यले अब नयाँ पार्टी भन्दै गल्ती गर्ने छुट नरहेको र आफूहरू सचेत हुने बताउनु भएको छ भने सभापति लामिछानेले राष्ट्रबाट कोही पनि भयभीत हुनु नपर्ने र लोकतन्त्रको पक्षमै आफूहरू रहेको र परिपक्व हुँदै अगाडि बढ़ने पनि प्रतिबद्धता जनाउनु भएको छ। यसैबीच 7 अघि एउटै पार्टीबाट विभाजित भएका नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि कार्यगत एकतातर्फ अगाडि बढ़ेका छन्। दुवै दलले लोकतन्त्र, संविधान र वाम आन्दोलनमाथि देशभित्र तथा बाहिरबाट चुनौती बढ़ेको निष्कर्ष निकाल्दै कार्यगत सहकार्यको आवश्यकता महसुस गरेका हुन्। गत 12 फागुनको निर्वाचनमा कमजोर परिणाम आएपछि दुवै दल र नेतृत्व दबावमा रहेका छन्। 2074 एकताबाट उपलब्धिको शिखरमा पुगेर 2077 विभाजनपछि अकल्पनीय गम्भीर क्षति बेहोरेका दुवै दल वाम दल एमाले र नेकपा आसन्न स्थानीय तह निर्वाचनलाई समेत ध्यानमा राख्दै कार्यगत एकताको गृह कार्यमा जुटेका हुन्। कार्यगत एकता नजिकिएको ओलीको इन्टर्नल ब्रिफिङपछि प्रचण्डले भने जीवनकै अन्तिम क्रमभंग गरेर पनि वाम एकता अघि बढ़ाउन लागेको र यसमा विश्वास गर्नको लागि नेता कार्यकर्ताहरूलाई अनुरोध गर्नुभएको छ। एमाले अध्यक्ष ओलीले गत मंगलबार

0: पहिलो पटक दार्चुलाबाट व्यापारी टोली ताक्लाकोट पुगेको स्थानीय प्रशासनले जनाएको छ। 2082 कार्तिक अन्तिम साता बन्द भएको नेपाल चीन टिंकर नाका यस वर्ष असार दोस्रो सातादेखि दार्चुलाका स्थानीयका लागि खुला गरिएको हो। स्थानीय प्रशासनले उपलब्ध गराएको नेपाल चीन प्रवेश अनुमति पत्रका आधारमा जिल्ला स्तरभित्रका नागरिकले ताक्लाकोटसम्म प्रवेश पाउने व्यवस्था गरिएको छ। कोरोना महामारीका कारण केही समय रोकिएको सीमा पार व्यापार सन् 2024 पुनः सञ्चालनमा आएको थियो। यस वर्ष पहिलो पटक व्यापारी सहित 62 जनाको टोली टिंकर नाका हुँदै ताक्लाकोट प्रवेश गरेको टिंकर स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीले जनाएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा ब्रोइलर कुखुरामा प्रयोग हुने एन्टीबायोटिक व्यवस्थापनको लागि सरकारी पहल शुरू।
2: स्वास्थ्य विभागले चाहिँ एन्टीबायोटिक प्रयोग यथावि नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस् डाक्टरको एउटै बुझाइ होस् भनेर ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौं।
0: पक्राउ पर्नु अघि उपस्थितिका लागि सूचना दिनुपर्ने कानून बनाउने तयारी, करिब 2700 व्यक्ति राजदूतको दौड़मा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01-5421-7608-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल मानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारले सुकुमवासीलाई होल्डिङ सेन्टरमा राखेको 2 महिना पुगिसक्यो, तर केही होल्डिङ सेन्टरमा रहेका बालबालिका अझै विद्यालय जान पाएका छैनन्। होल्डिङ सेन्टरका बालबालिका कोही स्कूल बाहिर कोही भनाविहीन शीर्षकमा समर्पण श्रीले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा विश्वविद्यालयमा विद्यार्थी बढ़े, व्यवस्थापन संकायमा सबैभन्दा धेरै शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुदीप कैनी लेख्नु भएको छ। विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढ़ेर 30 पुगेको छ। मुलुकभर आंगिक र सम्बन्धन प्राप्त गरी 1,608 क्याम्पसहरू रहेका छन्। त्यस्तै पक्राउ गर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। जघन्य वा गम्भीर बाहेकका अपराधका आरोपीलाई पक्राउ गर्नुपूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रावधान राख्न लागि हो। त्यस्तै भित्रपृष्ठमा चिया उद्योग खुले पनि निर्यात अन्यलमय शीर्षकमा अर्को खबर खबर पनि प्रकाशित छ।
1: अन्नपूर्ण पोस्ट दैनिकले छापेको खबर छ। कोइराला निवासमा शीर्ष संवाद शीर्षकमा विराटनगरबाट लेखिएको हो। विराटनगरमा

0: कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाका तीन शीर्ष नेताबीच राजनैतिक संवाद भएको छ। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाको बीचमा हिजो बिहान विराटनगरमा भेटवार्ता भएको हो। विराटनगर स्थित कोइराला निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनैतिक अवस्था, पछिल्ला राजनैतिक घटनाक्रम, संसदको भूमिका तथा राष्ट्रिय सरोकारका विविध विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिपेश चन्द्र थपलियाले जानकारी दिनुभएको छ। एमालेसँग सहकार्य हुने बारेमा प्रचण्डले एउटा कार्यक्रममा भन्नुभएको विषय पनि छापिएको छ। एउटै मंचमा देखिँदैछन् ओली दाहाल शीर्षकमा पनि खबर छापिएको छ। 27 पालिकाले बजेट ल्याउन नसकेको बारेमा केशर राज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा धान चामलमा आत्मनिर्भरता चुनौतीपूर्ण, 11 महिनामा 38 अर्ब रूपियाँ बराबरको आयात, मनसून सक्रिय नहुँदा रोपाई सुस्त भएको बारेमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। विनोद सुवेदीले विराटनगरबाट, उपेन्द्र यादवले बाराबाट र देवेन्द्र बस्नेत र रेखा भूषालले दाङ बुटोलबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा राजदूत बन्न करिब 2700 दौड़ शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको छ। नेपालको कूटनीतिक इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धा मार्फत राजदूत छनौट गर्ने सरकारी प्रयासप्रति आकर्षक देखिएको छ। 13 देशका लागि खुला गरिएको राजदूत पदमा करिब 2700 जनाले आवेदन दिएका छन्। अब सरकारसँग गोप्य, अनुभवी, फेरि सुन्नुहोस् यसलाई, अब सरकारसँग योग्य, अनुभवी र नेपालको हित प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने अनुहार छनौट गर्ने अवसर परीक्षा दुवै छ। खुला प्रतिस्पर्धाबाट योग्य अनुहार खोज्ने प्रयास, देशगत सूची बनाउँदै परराष्ट्र मन्त्रालय शीर्षकमा लेखिएको छ। 13 देशका लागि राजदूत बन्न करिब 2700 जनाको आवेदन परेपछि सरकारसँग राष्ट्रिय हित प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मंचमा प्रतिनिधित्व गर्न सक्ने योग्य, सक्षम र अनुभवी व्यक्ति छनौट गर्ने अवसरसँगै नियुक्ति प्रक्रिया पक्ष पारदर्शी र विवादरहित बनाउन परीक्षा हुनेछ र त्यसै गरी भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबियाका लागि राजदूत छनौट प्रक्रिया अगाडि बढ़ाउन लागि हो। डेंगी संक्रमण झण्डै आधाले घट्यो शीर्षकमा खबर छापिएको छ। शिवहरी घिमिरेले लेख्नु भएको हो। तर वर्खासँगै जोखिम पनि बढ़न सक्ने अवस्था छ। सरसफाईमा ध्यान दिएका कारण र डेंगीको लार्वा हुने स्थान सफा गरेकाले पनि शुरूआती महिनामा संक्रमण कम देखिएको हुन सक्ने ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनु भएको छ। नेपालमा यस वर्ष डेंगी संक्रमणको दरमा कमी आएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार 2026 जनवरी 1 देखि 25 जूनसम्म देशभर 1072 जनामा मात्रै संक्रमण पुष्टि भएको छ। गत वर्ष अर्थात 2025 जून 23सम्मको यो संख्या 2000 पुगेको थियो, जसको तुलनामा यसपटक संक्रमण झण्डै आधाले घटेको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको छ कोशीमा लगानी सम्मेलनको एक वर्ष, 51 परियोजना मध्ये 4 लगानी मात्र स्वीकृत शीर्षकमा गणेश लम्सालले लेख्नु भएको खबर रहेको छ। कोशी प्रदेश सरकारले अघिल्लो वर्ष 18 र 19 वैशाखमा सम्पन्न गरेको लगानी सम्मेलनको उपलब्धिका रूपमा 4 परियोजनाको मात्र लगानी स्वीकृत भएको छ। स्वदेशी तथा विदेशी लगानीकर्ता भेला गरेर देशमै पहिलो पटक आयोजना गरिएको प्रथम प्रदेश लगानी सम्मेलनमा एमओयू अर्थात समझदारी भएका निजी फका 19 र सार्वजनिक निजी साझेदारीका 32 परियोजना स्वीकृत भएका थिए। कुल 1 अर्ब 57 अर्ब बराबर लगानीका 51 परियोजना मध्ये एक वर्षमा 4 परियोजनाको मात्रै परियोजना विकास सम्झौता पीडीए सम्पन्न भएर लगानी स्वीकृत भएको हो। कोशी प्रदेश लगानी प्राधिकरणको सम्पन्न 33 बैठकले सार्वजनिक निजी साझेदारी पीपीपी अवधारणा अन्तर्गत निर्माण हुने गरी समझदारी भएका 2 अर्ब 8 करोड़ 53 लाख रूपियाँ बराबरको लगानी स्वीकृत गरेको उल्लेख गरिएको छ। मनसूनमा ढिलाइ हुँदा दोस्रो सातासम्म पनि रोपाई प्रभावित भएको खबर छ। पोखरा फाइनान्सको वित्तीय संकट टर्यो, समृद्धि फाइनान्ससँग गाभिएपछि राष्ट्र बैंकको रेड जोनबाट मुक्त शीर्षकमा खबर छापिएको छ। नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लगाएको शीघ्र सुधारात्मक कार्यवाही फुकुवा गरेको हो। राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले शुक्रबार हिजो एउटा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।
1: साझा खबरमा अब विदेशका खबर. भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 900 नाघेको छ. सरकारी अधिकारीहरूका अनुसार हालसम्म 900 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ भने 3,360 बढ़ी घाइते भएका छन्. उद्धारकर्मीले अझै पनि भत्किएका भवनहरूमा जीवित व्यक्तिको खोज जारी राखेका छन्. हराएका आफन्तको अवस्थाबारे जानकारी पाउन परिवारजन अस्पताल र उद्धार केन्द्रहरूमा ठूलो भीड़ लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. देशको उत्तरी क्षेत्रमा रहेका दर्जनौं भवन पूर्ण रूपमा ध्वस्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका हुन्. अमेरिकी सेनाले इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण गरेको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्ध विराम सम्झौताको मूर्खतापूर्ण उल्लंघन गरेको आरोप लगाएपछि यो सैन्य कार्यवाही गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्. अमेरिकी प्रशासनका अनुसार बिहिबार हर्मुज जल मार्गमा गुडिरहेको एक मालवाहक जहाजमाथि एकतर्फी ड्रोन प्रहार भएको थियो. उक्त घटनामा कुनै मानवीय क्षति नभए पनि जहाजमा क्षति पुगेको र त्यसपछि त्यस क्षेत्रमा रोकिएका हजारौं नाविक उद्धार योजना अस्थायी रूपमा रोकिएको थियो. र संयुक्त अरब अमिरेट्स यूएले चेतावनीको गलत सन्देश पठाएकोमा माफी मागेको छ. सम्भावित मिसाइल आक्रमणको चेतावनीका कारण स्थानीय बासिन्दामा त्रास उत्पन्न भएको भन्दै माफी मागेको हो.
0: साझा खबरमा अब खेल खबर. आईसीसी क्रिकेट विश्वकप लीग दुई त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ. नेदरल्याण्डसमा आउँदो जुलाई 21 देखि 31 सम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संज्ञानले हिजो रोहित पौडेलको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको छ. यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्. उद्घाटन खेलमा नेपाल र नामिबिया बीच खेल हुनेछ. आठवटा देश सहभागी लीग दुई तालिकामा नेपाल 24 अंक सहित 5 औं स्थानमा छ. नेदरल्याण्डस 32 अंक सहित तेस्रो र नामिबिया 22 अंक सहित 7 औं स्थानमा रहेको छ. फिफा विश्वकप 2026 अन्तर्गतको खेलमा सेनेगलले इराक विरूद्ध 5-0 गोल अन्तरको प्राकिलो जित निकाल्न सफल भएको छ. यो जितसँगै समूह आईमा 3 खेलबाट 3 अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ़ने सम्भावना बलियो छ. यो राति भएको खेल हो. यस्तै फ्रान्सले फिफा विश्वकप 2026 अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई 4-1 पराजित गरेको छ. लगातार तेस्रो खेलमा जित निकालेको फ्रान्स समूह आईको विजेता पनि बनेको छ. फिफा विश्वकपमा अहिले समूह एच दुईवटा खेल हुँदैछन्। अमेरिकामा यो खेल बिहान 5:45 शुरू भयो. नवप्रवेशी के भर्डे र साउदी अरेबिया तथा मेक्सिकोमा उरुग्वे र स्पेन खेल्दैछन्। तालिकामा स्पेन 4 अंक सहित शीर्ष समान 2 अंक सहित उरुग्वे दोस्रो तथा के भर्डे तेस्रो र 1 अंक सहित साउदी अरेबिया पुछारमा रहेको छ. विश्वकपमा भोलि बिहान 9:45 समूह जीका दुई खेल हुँदैछन्। क्यानाडामा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रंगशालामा इजिप्ट र इरान खेल्दैछन्। इजिप्ट 4 अंक सहित शीर्ष समान 2 अंक सहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंक सहित न्यूजील्याण्ड पुछारमा रहेको छ.
1: कुखुरामा जथाभावी एन्टीबायोटिकको प्रयोग बढ़्यो र यसले मानव स्वास्थ्य जोखिममा पारेको प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ. तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ. केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ. निम्त आउँदा पनि पुरुषकै नाउँमा आउँछ.
3: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
4: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ.
3: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम, अधिकार र सम्मानको आवाज.
6: कार्यक्रम साझा आवाज.
3: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
7: महिला किसानका संघर्ष, सपना र सफलताका कथा.
8: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर बनेछु. हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ.
3: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
4: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि.
5: पसिनाको सम्मान, समानताको अभियान.
6: कार्यक्रम साझा आवाज.
0: छ
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरमा अब कुखुरामा एन्टीबायोटिकको प्रयोगको जोखिम. कुनै रोग नलागोस् भन्नका लागि विशिष्ट ब्रोइलर कुखुरामा अत्यधिक मात्रामा एन्टीबायोटिकको प्रयोग भइरहेको भन्दै सरकारवाला निकायले चिन्ता जनाउँदै आएका छन्। यसको नियमन र मानव स्वास्थ्यमा देखिने असरका बारेमा पशु स्वास्थ्य सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुम उपाध्यायसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
10: एन्टिबायोटिक औषधि प्रयोग गरिसकेपछि अब उहाँलाई के ध्यान पुर्याउन पर्यो भनेपछि आफ्ना कुखुरा एन्टिबायोटिक ठिक भएको छ कि छैन, डाक्टरले एन्टिबायोटिक कति दिन चलाउन भनेको छ, त्यो एन्टिबायोटिक पनि लेखेको नै हुन्छ कहिले काहीँ खोलमा पनि, यति दिन चलाउनु पछि के छ सल्लाह पाउँदै चलाउनु भनेको छ भने कम्तीमा एन्टिबायोटिक चलाउनुभन्दा अगाडि चाहिँ सम्पर्क चाहिँ राख्नै पर्यो। तपाईँले प्राविधिकसँग सम्पर्क नराखी एन्टिबायोटिक चलाउँदै नचलाउनुहोस्। चलाइहाल्नु भयो एन्टिबायोटिक भने पनि तपाईँले काम गरेको छ कि छैन के छ भन्ने कुरा जानकारी लिनको लागि पशु चिकित्सकसँग चाहिँ सम्पर्क गर्नै पर्यो, त्यो ध्यान दिनै पर्छ। एक चाहिँ एन्टिबायोटिक चलिरहेछ तपाईँले मार्केटमा त्यस्ता कुरा बिक्री गर्न नलगिदिनुहोस् कम्तीमा दुई हप्तासम्म। त्यो त एन्टिबायोटिक हेरेर छ, त्यसको नि विड्रल पिरियडहरू छ होइन, कुनै एन्टिबायोटिक सात दिन हुन्छ, कसैको तीन दिन हुन्छ, कसैको पाँच दिन हुन्छ, कसैको चौध दिन हुन्छ, त्यो हिसाबले कम्तीमा सातदेखि चौध दिन नलैजानुहोस् कम्तीमा, आफ्नो लागि पनि अरू उपभोक्ताको लागि पनि त्यसले चाहिँ फाइदा गर्छ होइन, त्यो गर्नुहोस्। अर्को पश्चात विभागले चाहिँ एन्टिबायोटिक प्रयोग जथावि नहोस् भनेर प्राविधिकले एउटै बुझाइ होस्, डाक्टरको एउटै बुझाइ होस् भनेर ट्रिटमेन्ट गाइडलाइन हामीले एप्रुभ गरेर अब हाम्रो वेबसाइटमा हामी सार्वजनिक गर्नेवाला छौँ। त्यसले गरेर सबैलाई चाहिँ एन्टिबायोटिक कुन कस्तोमा चलाउने कस्तोमा नचलाउने भन्ने सम्बन्धमा चाहिँ एउटा मार्गदर्शन चाहिँ दिन्छ भनेर हामीले त्यो एप्रुभ गरिसकेका छौँ। खालि वेबसाइट अपलोड गर्न चाहिँ बाँकी छ।
11: त्यो कहिलेसम्म हुन्छ, केही समय त
10: त्यो चाहिँ अब विभागको प्रशासन लगायतको अरू निकायले चाहिँ अलिकति सर्टेन प्रोसेसहरू बाँकी होला, त्यो गरेपछि हामी अपलोड गर्नेवाला छौँ विभागको वेबसाइटमा हेर्न पाउनुहुन्छ।
11: यो लगायत अरू यहाँहरूले के काम गर्नु भएको छ जसले चाहिँ एन्टिबायोटिकलाई चाहिँ रोक्नको लागि, यो जथाभावी प्रयोग रोक्नको लागि चाहिँ जे सहयोग गरिरहेको छ?
10: अब त्यसको लागि त हामीले मल्टी स्टेक होल्डर जुन कोर्डिनेसन कमिटीहरू छन् उहाँहरूको मिटिङ राखेका छौँ। एन्टिबायोटिक रेजिस्टेन्सको विषयमा चाहिँ हामीले पटक पटक विभिन्न कार्यक्रमहरू गरेका छौँ, स्थानीय तह जिल्ला समन्वय समिति के अरे यो जिल्ला प्रदेश सरकारका निकायहरू ठाउँ ठाउँमा हामी जाने ल्याबोरेटरी डायग्नोसिसबाट आएका चिजहरू चाहिँ पब्लिक हेल्थ ल्याबोरेटरीसँग चाहिँ इन्ट्रेक्सनहरू गर्ने, क्लिनिकल प्र्याक्टिसमा भएको डाक्टर प्राविधिकहरूसँग चाहिँ इन्ट्रेक्सन गर्ने, त्यो नतिजाहरू यसलाई आदान प्रदान गर्ने होइन, कुन एन्टिबायोटिक चलाउँदा हुन्छ, कुन चाहिँ रेजिस्टेन्स भइरहेको छ अब नचलाउनुहोस्, अथवा यो एन्टिबायोटिक सेन्सिटिभ छ, कम्तीमा एन्टिबायोटिक प्रयोग गर्नुभन्दा पहिला सेन्सिटिभिटी टेस्ट गरेर त्यसमा कुन एन्टिबायोटिक प्रभावकारी छ छैन त्यो जाँचेर मात्रै चलाउनुहोस् भनेर हामीले व्यापक रूपमा प्रचार प्रसारका कार्यक्रमहरू इन्ट्रेक्सनहरू चाहिँ गरिरहेछ। अब नेसनल एमआर एक्सन प्लान छ, त्यो प्लानमा चाहिँ धेरै अरू विषयगत चाहिँ निकायहरू छन्, उहाँहरूसँग आफ्नो उहाँहरूको पनि चिजहरू लिने के भइरहेछ, हाम्रो पनि चिजहरू चाहिँ कस्तो के आइरहेछ भनेपछि एक आपसमा आदान प्रदान गरेर अगाडि बढ्ने कामहरू भइरहेछ।
11: कस्तो खालको नीतिगत व्यवस्था भयो भने चाहिँ अलिक सहज हुन्छ यो नियन्त्रणको लागि चाहिँ?
10: फार्मरहरू नै सजग हुनु पर्यो पहिला चाहिँ, आफै नै आफ्नो फार्ममा मैले के गर्दैछु, मैले कुन औषधि मैले चलाइरहेको छु, सजग हुनु पर्यो एक नम्बर। दुई नम्बर टेक्निसियन र डाक्टरहरू नै सजग हुनु पर्यो, मैले एन्टिबायोटिक चलाउनु हो कि होइन, होइन मैले सिफारिस गर्ने हो कि होइन भन्ने कुरा उहाँहरू नै सतर्क हुनुपर्ने हुन्छ सबैजना। र नियामक निकायहरू जसले चाहिँ एनहरू हेरिरहनु भएको छ कानुन रूपमा, उहाँहरू नै बेला बेला नियम गर्ने, छड्के चेकिङहरू गर्ने, एन्टिबायोटिक कसले कस्तो इम्पोर्ट गरिरहेछ, कुन एन्टिबायोटिक कहाँ पसलमा चाहिँ बिक्री भइरहेछ होइन, त्यस्तो चाहिँ कडा अलिक गरिदिनु बित्तिकै चाहिँ कस्तो हुन्छ भनेपछि मान्छेले डराउँछ एन्टिबायोटिक प्रयोग जथाभावी चाहिँ गर्दैन।
0: डाक्टर मुकुम उपाध्यायसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: विश्वविद्यालयमा विद्यार्थी बढ़े व्यवस्थापन संकायमा सबैभन्दा धेरै डेंगी संक्रमण, झण्डै आधाले घट्यो बर्ड फ्लू संक्रमण फैलिँदै,
0: नयाँ नेतृत्व छान्दै सकियो राष्ट्रपति महाधिवेशन, कार्यगत एकताका लागि एमाले र नेकपा तयार, करिब 2700 व्यक्ति राजदूतको दौड़मा,
1: पक्राउ पर्नु अघि उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी, मौसमी व्यापारमा ताक्लाकोट व्यासी 200 12 लिए अनुमति।
0: भेनेजुएलामा भूकम्पमा मृत्यु हुनेको संख्या 900 नाग्यो। अमेरिकी सेनाद्वारा इरानका विभिन्न सैन्य केन्द्रहरूमा हवाई आक्रमण। यूएईले चेतावनीको गलत सन्देश पठाएकोमा सर्वसाधारणसँग माग्यो माफी।
1: र आईसीसी क्रिकेट विश्वकप लीग दुईको त्रिदेशीय श्रृंखलाका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा अहिले समूह एचका दुई खेल हुँदै आजै पाउने 9 बजे समूह जीका दुई खेल हुने।
12: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

असल व्यस्तताका बीच राजसभाको महाधिवेशन सम्पन्न, पार्टीभित्र अघोषित गुट चलाइएको टिप्पणी, सरकारसँग भएका राहदानीको मौजात सकिँदै भ्रष्टाचार मुद्दामा मुछिएको जर्मन कम्पनीले पठाएका नयाँ राहदानी प्रयोगमा अन्यल, प्रहरी हिरासत र थुनामा हुने मृत्युलाई रोक्न नेपाल सरकार विफल भएको मानवाधिकारवादी संस्थाको टिप्पणी, पक्राउ गर्नुअघि प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने कानून बनाउने तयारी, सरकारी आश्वासनपछि बन्द गरिएका चिया उद्योग खुले पनि निर्यात अझै अनिश्चित, अमेरिकी सेनाद्वारा इरानमा आक्रमण, तेहरानले युद्धविराम सम्झौता उल्लंघन गरेको राष्ट्रपति ट्रम्पको दावी, र उस्मान डेम्बेलेको ह्याट्रिक सहित विश्वकप फुटबलमा फ्रान्सद्वारा नर्वे 4-1 गोलले पराजित, अन्य खेलमा के भएर साउदी अरेबिया तथा उरुग्वे र स्पेन बीच प्रतिस्पर्धा जारी।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौं। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र नवीन समाचार अब विस्तारमा।
2: अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धा बीच राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ। पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वागले निर्विरोध निर्वाचित भएका छन्। अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन्। लामिछाने संस्थापक सभापति हुन्। अर्थमन्त्री समेत रहेका वागले यसअघि पनि उपसभापति थिए। उनी 2079 आम निर्वाचनपछि रासोपामा जोड़िएका हुन्। महिला उपसभापतिमा सोभिता गौतम विजयी भएकी छन्। महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। महामन्त्रीमा उनले 673 मत ल्याउँदा प्रतिस्पर्धी मनिष झाले 346, गणेश कार्कीले 169 र सागर ढकालले 139 मत पाए। आचार्य पार्टी नेतृत्वसँग नजिक रहेर काम गर्दै आएका नेता हुन्। उनले पार्टीको विधान संशोधन समितिको नेतृत्व समेत गरेका थिए। उनी यसअघि पार्टीमा सहमहामन्त्री थिए। खुला सहमहामन्त्रीतर्फ 471 मत ल्याउँदै असीम शाह र 410 मतसहित हरि ढकाल निर्वाचित भएका छन्। दुई सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा रमेश प्रसाई, यज्ञमणि नेौपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरू र हिमेश पन्तको पनि प्रतिस्पर्धा थियो। महिला सहमहामन्त्रीमा 737 मतसहित निशा डाँगी निर्वाचित भएकी छन्। तीन दिनमा सम्पन्न गर्ने भनिएको महाधिवेशनमा छैटौं दिन हिजो मात्र पदाधिकारीका लागि चुनाव भएको थियो। पदाधिकारीको मतदानमा 1,289 प्रतिनिधि मात्र सहभागी भए। केन्द्रीय सदस्यका लागि बुधबार मध्यराती 12 बजेदेखि बिहिबार 12 बजेसम्म मतदान गरिएको थियो, जसमा 2,959 जना सहभागी थिए। कुल महाधिवेशन प्रतिनिधि संख्या भने 3,859 थियो। बन्द सत्र र निर्वाचन प्रक्रिया पटक पटक प्रभावित हुँदा बढ़दो खर्च र अन्यका कारण अधिकांश प्रतिनिधि पदाधिकारीका लागि मतदान नगरी घर फर्किएका थिए। पदाधिकारीतर्फ सबैभन्दा रस्साकसी महामन्त्री पदका लागि भयो। महामन्त्री पदका लागि शुरूमा कविन्द्र बुढलाकोटी, प्रमोद नेौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल ललितपुर, रंजु दर्शना, गणेश कार्की, गणेश पराजली, सागर ढकाल र विपिन कुमार आचार्य गरी 10 प्रतिस्पर्धामा थिए। त्यसपछि सभापति लामिछाने सहित उच्च नेताले सर्वसम्मतिका लागि प्रयास गरे। बिहिबार बेलुका नै परराष्ट्र मन्त्री समेत रहेका नेता शिशिर खनाल सहमतिका लागि मार्ग प्रशस्त गरेको भन्दै दावीबाट पछि हटेका थिए। बाँकी बीच सहमति जुट्न नसकेको बेला रासोपा संस्थापन पक्षले एक ठाउँमा आउने गरी छलफल थालेको थियो। रासोपा सभापति लामिछानेले शुरूमा समूहगत उम्मेद्वारी नहुने बताएका थिए। अरू शीर्ष नेतृत्वले पनि त्यही दोहोर्याएका थिए। तर पत्रकार सम्मेलनमा नेता पराजुलले संस्थापन पक्ष सबै एकै ठाउँ उभिए, भोट एक ठाउँमा हाल्न पाइन्थ्यो भन्ने माग प्रतिनिधिहरूको रहेको भन्दै आफूले आचार्यलाई समर्थन गर्ने निर्णय लिएको बताएका थिए। उनले भनेका थिए, सबै महाधिवेशन प्रतिनिधिले सबै कुरा देख्दै गर्दा संस्थापन पक्ष पार्टी स्थापना गरेर ल्याउने सबै एकै ठाउँमा उभिदिए हुन्थ्यो भन्ने छ। त्यसैले संस्थापन पक्षबाट एउटै उम्मेद्वार बनाउन छलफल गर्यौं र आचार्यलाई समर्थन गर्ने निर्णय लिएका छौं। पराजुलीको अभिव्यक्तिलाई लिएर कतिपयले आलोचना समेत गरेका थिए। विगतमा एमाले, कंग्रेस, त्यही गुटगत राजनीतिका कारण बिग्रिएको निष्कर्षसहित सामूहिक उम्मेद्वारी नदिने भनिए पनि रासोपामा झन खराब अभ्यास देखिएको रासोपाका एक सांसदले बताएका छन्। यसमा कुनै तहको संलग्नता हो, पार्टीले छानबिन गर्नुपर्छ। उनले कान्तिपुरसँग भने, कसैलाई बदनाम गराउन समेत यसो गरिएको हुन सक्ने भएकाले समेत यस विषयलाई यत्तिकै छोड्नु हुँदैन। यिनै घटनाक्रमले स्थापना कालदेखि नै सक्रिय र पछि समायोजन भएर आएका समूह सुसुप्त तनाव देखिएको छ।
1: भ्रष्टाचार मुद्दामा मुछिएको जर्मन कम्पनीले आपूर्ति गरेका 5 लाख नयाँ राहदानी वितरण गर्ने कि नगर्ने भन्नेमा सरकार अन्यलमा देखिएको छ। जर्मन कम्पनीले आपूर्ति गरेका ती राहदानी भ्रष्टाचार मुद्दापछि उत्पन्न कानूनी र राजनैतिक अन्यलका कारण प्रयोगविहीन अवस्थामा थन्किएका छन्। राहदानी विभागसँग हाल 45,000 भन्दा कम राहदानी मात्र मौजात छ। अख्तियार दुर्वयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी यी पासपोर्टको खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा 8 असारमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र जर्मनीका दुई कम्पनी भेरिडोस जीएसएम बीच र यसलाई पुनः सुन्नुहोला जर्मनीका दुई कम्पनी भेरिडोस जीएमबीएच र मिहुल बाउरका नेपाल स्थित प्रतिनिधिसहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसर्थ पासपोर्ट वितरणमा समस्या देखिन थालेको हो। मुद्दाकै कारण सरकार भेरिडोसले आपूर्ति गरिसकेका राहदानी पनि वितरण गर्न हिचकिचाइरहेको छ। उता सन् 2010 नेपाललाई राहदानी आपूर्ति गर्दै आएको फ्रान्सेली कम्पनी आईडिमिया भने केही दिनभित्र नेपालबाट बाहिरिने तयारीमा छ। दैनिक 5-6 हजारसम्म राहदानी आवेदन परिरहेको अवस्थामा तत्कालीन समाधान खोज्ने समय पनि सकिँदै आएको छ। मौजात घट्दै गएपछि राहदानी विभागले दैनिक वितरण गर्दै आएको पासपोर्टको संख्या पनि घटाएको छ। विभागका अनुसार अहिले राहदानीका लागि दैनिक औसत 6,000 आवेदन पर्ने गरेको छ, तर दैनिक 3,000-3,500 मात्र राहदानी वितरण हुँदै आएको छ। मौजात घट्दै गएको अवस्थामा सरकारमाथि तत्काल निर्णय लिन दबाव बढ्दै गयो। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने अन्यलपूर्ण अवस्था छ। सरकारले भेरिडोसले आपूर्ति गरेका राहदानी बीज प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा तत्कालका लागि आईडिमियाबाट केही लाख राहदानी खरिद गर्ने भन्नेमा निर्णय गर्नुपर्छ। तर सरकारका लागि दुवै विकल्प सहज छैनन्। जर्मन कम्पनीका राहदानी प्रयोग गर्नु भनेको भ्रष्टाचार मुद्दामा तानिएका कम्पनीले आपूर्ति गरेका राहदानीको वितरण गर्नु हो। अर्कोतर्फ अहिले आईएन ग्रुपका नामबाट सञ्चालनमा रहेको आईडिमियासँग फेरि सम्झौता गर्नुपर्ने हुन्छ, जबकि सो कम्पनीले अनौपचारिक रूपमा नेपालमा आफ्नो काम बन्द गर्ने जानकारी दिइसकेको छ।
2: एमनेस्टी इन्टरनेशनल नेपाल र एडभोकेसी फोरम नेपालले प्रहरी हिरासत तथा थुनामा हुने मृत्युलाई रोक्न नेपाल सरकार विफल भएको प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। यातना पीड़ितहरूको सहायतार्थ अन्तर्राष्ट्रिय दिवसको अवसरमा उनीहरूले यातना र अन्य क्रूर अमानवीय वा अपमानजनक व्यवहार वा सजायलाई रोक्न सरकारको कदम अपर्याप्त भएको एमनेस्टीको टिप्पणी छ। प्रहरी हिरासत कारागार बाल सुधार गृह र अन्य हिरासत स्थलहरूमा यातना र दुर्व्यवहारका घटनाहरू घटिरहेको भन्दै उनीहरूले दुर्व्यवहार बारम्बार हिरासतमा हुने मृत्यु र पीड़कहरूलाई जवाबदेही बनाउन विफलताले नेपालको फौजदारी न्याय प्रणालीमा गहिरो संरचनात्मक विफलतालाई उजागर गरेको जारी विज्ञप्तिमा उल्लेख छ। एडभोकेसी फोरम नेपालले सन् 2024 नेपालको हिरासतहरूमा भएका 29 मृत्यु र 22 यातनाका घटनाहरूको अभिलेख गरेको छ। जेठ 13 21 वर्षीय सबिर बक्सको सुर्खेतमा प्रहरी हिरासतमा मृत्यु भयो। यसअघि वैशाख 7 23 वर्षीय श्रीकृष्ण विकको पनि सिन्धुलीमा प्रहरी हिरासतमै मृत्यु भएको थियो। हिरासतमा भएको श्रीकृष्ण विकको मृत्युका साथै सन् 2025 हिरासतमै भएको 56 रामकिशन चौधरी र 21 दूतराज तामाङको मृत्युले हिरासतमा रहेका सीमान्तकृत समुदायहरूको जोखिमता उजागर गरेको विज्ञप्तिमा उल्लेख छ।
1: जघन्य वा गम्भीर बाहेक अपराधका आरोपीलाई पक्राउ गर्नुपूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 संशोधन गर्न तयार पारिएको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो, तर अग्रिम जमानत एन्टिसिपेटरी बेलको प्रावधान मस्यौदामा राखिएको छैन। निजी क्षेत्रले कानूनमा अग्रिम जमानतको प्रबन्ध हुनुपर्ने माग लामो समयदेखि राख्दै आएका छन्। गत वर्षको वैशाखमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता संशोधनका लागि तयार पारेको विधेयकको मस्यौदामा अग्रिम जमानतको प्रावधान राखिएको थियो, तर त्यो मस्यौदा विधेयकका रूपमा संसदमा पेश नहुँदै संसद विघटन हुन पुगेको थियो। अहिले कानून मन्त्रालयले देवानी तथा फौजदारी कसुरसँग सम्बन्धित 5 कानूनमा संशोधनको मस्यौदा तयार पारेको छ। मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, फौजदारी कार्यविधि संहिता, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन र मुलुकी अपराध संहितालाई संशोधन गर्न विधेयकको मस्यौदा तयार गरेर मन्त्रालयले सार्वजनिक गरेको छ। फौजदारी कार्यविधि संहिताको दफा 9 कसुरसँग सम्बन्धित व्यक्ति पक्राउ गर्न सकिने व्यवस्था छ। त्यही दफामा 9 नयाँ उपदफा थपेर पक्राउ गर्नुपूर्व सूचना दिनुपर्ने प्रावधान राख्ने प्रस्ताव मस्यौदामा छ। प्रस्तावित 9 कमा भनिएको छ। कुनै पनि व्यक्तिले जघन्य गम्भीर कसुर गरेमा वा त्यस्ता कसुरको उद्योग दुरुत्सान वा आपराधिक षड्यन्त्र गरेको वा कसुरमा मतियार भएको वा उजुरी वा जरूरी पूर्जी जारी गर्नुपर्ने अवस्था बाहेक अन्य कसुरमा त्यस्ता व्यक्तिलाई पक्राउ गर्नुपर्दा उपस्थितिको सूचना दिनुपर्नेछ। 3 वर्षभन्दा बढ़ी 10 वर्षसम्म कैद सजाय हुने कसुरलाई गम्भीर कसुर मानिन्छ। त्यस्तै जन्मकैद वा 10 वर्षभन्दा बढ़ी कैद सजाय हुनेलाई जघन्य कसुर मानिन्छ। गत वर्ष तयार पारिएको मस्यौदामा रहेको यो प्रावधानलाई हुबहु यसपटक पनि ल्याइएको छ।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

एआइटीभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: आई मेरो निष्पादक पैसा पठाउँदा 6% सम्म खसी क्याशब्याक र Samsung स्मार्टफोन किन्दा बोनस र एन्सन डेटा पनि
1: Samsung पासमा
2: नियमहरू लागू हुनेछन्।

0: रेस्टुरेन्ट नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशकदेखि नेपाली मनको रङ।
1: ब्रेक पछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। देशका छवटै महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 का लागि पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन, सेवा सुधार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेका छन्। कतिपय महानगरमा बजेटको आकार बढ़ेको छ भने केहीमा स्रोत सीमित हुँदा बजेट घटेको छ र अधिकांशले पुराना योजनालाई निरन्तरता दिएका छन्। आन्तरिक आय संकलनमा चुनौती, संघीय अनुदानमा निर्भरता र खर्च कार्यान्वयनको प्रभावकारिता महानगर बजेटको सफलताको मुख्य आधार हुने विश्लेषकहरूले बताएका छन्। जिल्ला सहकर्मीको साथमा तयार पारिएको सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौं।
2: संघीय अनुदानको संरचना, आन्तरिक आमदानीको अवस्था तथा विकास योजनाको आकार अनुसार महानगरहरूको बजेटमा फरक फरक क्षेत्रलाई प्राथमिकता दिएको छ। काठमाडौँ महानगरले शहरी व्यवस्थापन र पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दा पोखराले पर्यटन र वातावरणलाई जोड़ दिएको छ। भरतपुर महानगरले कृषि तथा खेल पूर्वाधारमा लगानी बढ़ाएको छ भने विराटनगर, ललितपुर र वीरगंज महानगरले शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेका छन्। संघीय सरकारबाट प्राप्त हुने अनुदान घट्दै गएपछि विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटको आकार खुम्चिएको विराटनगरले आगामी वर्षका लागि 3,56,47,00,000 रूपियाँको बजेट प्रस्ताव गरेको छ। चालू आर्थिक वर्षमा विराटनगरले 4,40,00,00,000 रूपियाँको बजेट ल्याएको थियो। नगरसभाको 18 अधिवेशनमा महानगर उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गरेको बजेटमा आगामी वर्ष आन्तरिक आय समेत घट्ने अनुमान गरिएको छ। चालू वर्ष 1,40,00,00,000 रूपियाँ आन्तरिक आमदानी हुने अनुमान गरिएकामा आगामी वर्षका लागि 1,27,20,08,000 मात्र संकलन हुने प्रक्षेपण गरिएको छ। महानगरले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै 1,60,39,00,000 रूपियाँ विनियोजन गरेको छ। सामाजिक विकासतर्फ 26,50,00,000, आर्थिक विकासतर्फ 3,26,00,000 तथा सुशासन तथा संस्थागत विकासतर्फ 2,93,00,000 रूपियाँ छुट्याएको छ। विराटनगरले पूर्वाधार विकासमा निजी तथा सामुदायिक सहभागिता बढ़ाउन 1,00,00,000 रूपियाँ म्याचिङ फण्ड स्थापना गरिएको छ। युवालाई रोजगारीसँग जोड्ने उद्देश्यले पेड इन्टर्नशिप र स्कूल टू वर्क ट्रान्जिशन कार्यक्रम, नयाँ व्यवसाय शुरू गर्न चाहने महिला तथा युवालाई लक्षित गरी जेनरेट योर बिजनेस आइडिया र स्टार्ट योर बिजनेस कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख छ। त्यस्तै वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 4,42,34,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। यो चालू आर्थिक वर्षको भन्दा 1,20,00,00,000 रूपियाँ बढ़ी हो। चालू आर्थिक वर्षमा वीरगंजले 3,22,48,00,000 रूपियाँको बजेट ल्याएको थियो। कार्यवाहक महानगर प्रमुख इम्तियाज आलमद्वारा प्रस्तुत बजेटले गत वर्षको तुलनामा विकास, निर्माण तथा पूर्वाधारतर्फ खर्च बढ़ाउने संकेत गरेको छ। वीरगंजले कृषि विविधीकरण तथा व्यवसायीकरणका लागि आधुनिक प्रविधिमा आधारित उत्पादनशील कृषि प्रणाली अवलम्बन गर्ने जनाएको छ। मुख्य खाद्यान्न बाली गहुँको उत्पादकत्व बढ़ाउन कृषकलाई 50% अनुदानमा उन्नत बिउ वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ। महिला सामुदायिक स्वास्थ्य, स्वयंसेविकाको क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा तथा प्रोत्साहन सुविधालाई निरन्तरता, मातृ तथा नवजात शिशु मृत्यु दर न्यूनीकरण गर्न बर्थिङ सेन्टरलाई उपकरण, दक्ष जनशक्ति र एम्बुलेन्स सेवा सहित सुविधा सम्पन्न बनाइने तथा सुत्केरी आमा, नवजात शिशु, ज्येष्ठ नागरिक र नसर्ने रोगबाट प्रभावित व्यक्तिका लागि सामुदायिक नर्सिङ तथा घर दैलो स्वास्थ्य सेवा विस्तार गरिने भएको छ। विश्लेषक मनोज कुमार उपाध्यायका अनुसार बजेटको आकार बढ़्नु सकारात्मक भए पनि खर्च कार्यान्वयन, राजस्व परिचालन र विकास योजनाको गुणस्तरीय कार्यान्वयन नै यसको सफलताको मुख्य आधार हुनेछ। उनका अनुसार चालू वर्ष र आगामी वर्षका प्राथमिकता करिब उस्तै छन् र नयाँपन सीमित छ। त्यस्तै भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 5,51,70,23,000 रूपियाँको बजेट प्रस्ताव गरेको छ। चालू आर्थिक वर्षको 5,22,00,000 छुट्याइएको थियो। आगामी वर्ष 29,38,00,000 रूपियाँ बजेट बढ़ेको हो। भरतपुरले अधिकांश पुराना तथा बहुवर्षीय योजनालाई निरन्तरता दिएको छ। रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालाका लागि यस वर्ष पनि बजेट विनियोजन गरिएको छ। त्यस्तै फोहोर मैला व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण तथा दूध उत्पादन गरेर सहकारी मार्फत बिक्री गर्ने किसानलाई प्रति लिटर 4 रूपियाँ अनुदान उपलब्ध गराउने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। नयाँ कार्यक्रमका रूपमा साइकल संस्कृतिको प्रवर्धन गर्ने योजनालाई प्राथमिकताका साथ अघि सारिएको छ। कार्यवाहक महानगर प्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयबाट 2,17,73,00,000 रूपियाँ संकलन गर्ने लक्ष्य राखिएको छ। त्यसै पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 बजेटको आकार उल्लेख्य रूपमा घटाएको छ। चालू आर्थिक वर्ष 8,35,12,00,000 रूपियाँको बजेट ल्याइएकामा आगामी वर्षका लागि 7,15,25,00,000 रूपियाँको बजेट ल्याइएको छ। यो करिब 1,20,00,00,000 रूपियाँ अर्थात 14.35% कम हो। पोखराकी उपप्रमुख मंजू देवी गुरूङले नगरसभामा प्रस्तुत गरेको बजेटको आकार घटे पनि पुराना योजनाको निरन्तरता, बढ़दो प्रशासनिक खर्च र सीमित स्रोतका कारण विकास निर्माणमा अपेक्षित गति आउन चुनौती देखिएको छ। पोखराले बजेट मध्ये 55.1% अर्थात 3,94,00,00,000 रूपियाँ चालू खर्चतर्फ र 44.9% अर्थात 3,21,00,00,000 रूपियाँ पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ। महानगरले विगतमा घोषणा गरिएका तर पूर्ण कार्यान्वयन हुन नसकेका कतिपय योजनालाई आगामी वर्ष पनि निरन्तरता दिएको छ। डिजिटल मेट्रिक प्रणालीमा आधारित घर नम्बरिङ कार्यक्रम, सभागृह पुनरुत्थान म्याचिङ फण्ड तथा अधुरा सड़क योजनालाई पनि पुनः बजेटमा समेटिएको छ। चालू वर्षका 61 सड़क योजनाको निरन्तरताका लागि मात्रै 55,50,63,000 रूपियाँ विनियोजन गरिएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा भने बजेट वृद्धि गरिएको छ तर पर्यटकीय राजधानीका रूपमा परिचित पोखराले पर्यटन प्रवर्धन शीर्षकको बजेट भने उल्लेख्य रूपमा घटाएको छ। गत वर्ष 5,50,00,000 रूपियाँ रहेको बजेट आगामी वर्षका लागि 60,00,000 रूपियाँमा सीमित भएको छ। त्यस्तै काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटको आकार थोरै मात्र बढ़ाएर प्रस्ताव गरेका छन्। काठमाडौँले केही नयाँ योजना अघि सारे पनि पुराना योजना कार्यान्वयनका लागि सन्तोषजनक छैन। ललितपुरको भने पुरानै योजना पूरा गराउने उद्देश्य अनुसारको बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ। ललितपुर महानगरकी उपप्रमुख मञ्जली साक्य बजाचार्यले आगामी वर्ष 2083-84 लागि 7,48,87,80,000 बजेट प्रस्ताव गरिन्। महानगरले चालू आर्थिक वर्ष 2082-83 लागि 7,47,41,47,000 विनियोजन गरेको थियो। ललितपुरले आगामी वर्षको बजेट चालूको भन्दा 1,46,33,000 मात्र वृद्धि गरेको हो। राजस्व वृद्धिमा सुधार गर्न नसक्दा ललितपुरले 3 वर्ष यता बजेटको आकार करोड़मा मात्र बढ़ाएको देखिन्छ। ललितपुरले चालू खर्च 3,25,18,00,000 प्रस्ताव गरेको छ। चालू आर्थिक वर्षका लागि चालू खर्च 2,96,64,18,000 राखिएको थियो। पुँजीगत खर्च 4,23,96,27,00,000 विनियोजन गरिएको छ। ललितपुरले वडा स्तरीय विकासलाई प्राथमिकतामा राखेको छ। सड़क, ढल, खानेपानी, सामुदायिक भवन तथा सार्वजनिक सेवासँग सम्बन्धित कार्यक्रमका लागि उल्लेख्य बजेट छुट्याइएको छ। स्थानीय आवश्यकता अनुसार योजना छनौट गर्ने नीति अवलम्बन गरिएको छ। शहरीकरणको दबाव बढ़दै गएपछि व्यवस्थित शहरी विकास, हरियाली संरक्षण तथा वातावरण मैत्री पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ। नगरभित्रका पुराना संरचनाको संरक्षण र नयाँ पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढ़ाउने नीति छ। महानगरले सेवा प्रवाह सुधारलाई समेत महत्व दिएको छ। त्यस्तै काठमाडौँ महानगरपालिकाले 25,88,30,55,000 बजेट प्रस्ताव गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको प्रस्तावित बजेट चालू आर्थिक वर्षको भन्दा 12 करोड़ वृद्धि भएको छ। चालू आर्थिक वर्षका लागि 25,76,43,00,000 विनियोजन गरिएको थियो। त्यस्तै 4,93,67,26,000 रूपियाँ संघीय सरकार तथा प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुमान गरिएको छ। आगामी आर्थिक वर्षमा पूर्वाधार, फोहोर मैला व्यवस्थापन, विद्यालय शिक्षा, सुशासन प्रवर्धन, शहरी स्वास्थ्य प्रवर्धन केन्द्रको क्षमता वृद्धि, एक ओडा एक उद्यम कार्यक्रमलाई प्राथमिकता दिने प्रस्तावमा उल्लेख छ। नीति तथा बजेटमा प्रदूषण कम गर्ने, सार्वजनिक यातायातहरूलाई व्यवस्थित गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बोकेका सम्पदा स्थलहरूको संरक्षण कार्य गर्ने जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ। बोकेउता कर असोजभित्र बुझाउनेलाई जरिवाना, मिना र 10% छुट दिने प्रस्ताव समेत गरिएको छ।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै,
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको
3: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615-39444
3: र 029590155।
4: More style, more design. Total Tailors.
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरूरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
6: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा हिमावी टोल खादबारी। आवश्यक कागजात बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाण पत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
5: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97922520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा।
7: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98-61-53-29-50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98-4-22-16-654 र सहसचिव होम बहादुर मगर 98-4-23-88-935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका एक लेब्राङ संखुवा सभा।
8: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खापबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 9860946000
10: र 9919376375। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
10: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
10: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 9842226667।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
14: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: भिन्न बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

0: हाम्रो सेवाहरू
1: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520165680 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादारी 1 सङ्खुवा सभा।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
4: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: आयो सबको घर घरमा
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगर इखात बारीमा सेवा दिइरहनु भएको छ।
5: संख्या सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गोटिङको दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98422267।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरुरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
8: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय संखुवा सभा, हिमावी टोल, खादबारी। आवश्यक कागजात: बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाण पत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
7: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97992520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय संखुवा सभा।
9: ओहो लु नमस्कार है सर।
10: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
10: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
12: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
12: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
12: डिजाइनर सुमन ठटाल 9865349444
11: र 0295901055।
13: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्केको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557768।
17: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
18: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067। मोबाइल 97438640084।
19: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
20: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
19: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
21: किन र काका?
19: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
21: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
19: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
21: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
19: सिर्जन एन सम्राट सुनसाती उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
21: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
19: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
21: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
19: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
21: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
19: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्कुवा सभा।
21: प्रोप्राइटर सुनु एन भीम कदाइली।
19: सम्पर्क 0 29 41 00 84 र 98 40 45 800 27।
0: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654 र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ, सङ्खुवा सभा।
1: नमस्कार है वडा अध्यक्षज्यू।
22: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
22: त्यस्तो के कुरा थियो?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
22: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
23: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
24: नाइकै बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
19: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
21: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
23: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
19: सम्पर्क नम्बर 0 29 560 679 र मोबाइल नम्बर 98 4 20 82 776।
25: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक, बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
26: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन धर्मको पाप थियो कुन्नी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
7: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, शंखुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफले।
9: सम्पर्क 98-433-47-262,
8: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98-520-28-646।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295-60-580, 99-520-61-580 र 99-421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खातबारी एक, शंखुवा सभा।

शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फल ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बाह्र राशि फल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने प्रयास गर्छु। कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा छु। कार्यक्रममा तपाईँ फोन गर्दा आजबाट तपाईँसँग दोहोरो कुराकानी रहनेछ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। यतिखेर हामीलाई सीधा सम्पर्कमा भने तपाईँ आउन सक्नुहुनेछ, कोही जिज्ञासु बन्दै त कोही आफ्ना मनका कुराहरू पोख्दै आउन सक्नुहुन्छ। कार्यक्रमको शुरूवाती चरणमा छ। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग अनि आजको ग्रह गोचर।

राजमिति 2083 साल आज असार 13 गते आज शनिबार तदनुसार ईस्वी सन् 2026 जून 27 तारीक नेपाल सम्मत 1146 तछलाथ रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु रहेको छ। आज शुद्ध ज्येष्ठ शुक्ल पक्ष परम पवित्र पावन दिन आज विशेष गरी शुद्ध ज्येष्ठ शुक्ल पक्षको पवित्र दिन छ। त्रयोदशी 49 घड़ी 2 पला आज 24 बजेर 49 मिनटसम्म अनुराधा नक्षत्र 44 घड़ी 38 पला 23 बजेर 3 मिनटसम्म साध्ययुग 22 घड़ी 28 पलाको अवलोकन 16 घड़ी 42 पला भने आज आनन्दादि युगमा अमृत युग रहेको छ। आजको दिनमानको समय 34 घड़ी 34 पला बिहान सूर्योदय 5 बजेर 12 मिनट जाँदा भयो। साँझ सूर्यास्त ठिक 7 बजेर 2 मिनट जाँदा रहनेछ। आज शनि प्रदोष व्रत रहेको छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु आजका तपाईँका दिनले के भन्छन्, कसरी तपाईँका दिनहरू अगाडि बढ्छन्। ग्रह गोचर सूर्य यतिखेर मिथुन राशिमा रहेका छन् भने चन्द्रमा यतिखेरको अवस्थामा वृश्चिक राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा मंगल वृष राशिमा, बुध ग्रहको अवस्था मिथुन राशिमा, शुक्र ग्रह आज यतिखेर कर्कट राशिमा, बृहस्पति पनि कर्कट राशिमा हुँदै गर्दा शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु सिंह राशिमा आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा प्रस्तुत गर्छु तपाईँका राशिले के भन्छन्, तपाईँका दिनलाई कसरी व्यतीत गर्न सकिन्छ। राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि आजको दिनमा सुखद योगहरू रहेका छन्। मन हर्षित र प्रसन्न रहने योगहरू पनि देखिएका छन् भने आठौं चन्द्रमा भएकाले कहिलेकाहीँ पारिवारिक समस्या पनि आइपर्न सक्ने सम्भावनाको योग छ। वृष राशि हुनेको लागि गर्दै आएका कामबाट सकारात्मक ऊर्जा प्राप्त रहन्छ। नवनीका कामहरू बन्दै जान सक्ने योग छ। प्रेममा

0: युग छ। आजको दिनमा उन्नति अनि प्रगति तपाईहरूको लागि राम्रो रहने खालको योगहरू पनि देख्न सकिन्छ। मन परेका व्यक्तिहरूसँग पनि प्रसन्न राशिबाट संकेत देख्न सकिन्छ। सिंह राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्त रहने योग छ। लामो दूरको यात्राहरू पनि सहज हुन्छ। तपाईँले सोचेका कामहरूबाट सकारात्मक ऊर्जा पनि प्राप्त रहन्छ। सोचेका काममा अलिकति अप्ठ्यारो स्थिति आइपर्न सक्ने युग छ। यात्रा बिग्रिने युग छ। राजनैतिक अवस्थामा पनि केही हलचल हुन सक्ने युग रहेको छ। आजको दिनबाट हेर्दा अलिकति ग्रहहरूमा सकारात्मक ऊर्जा नमिलेको जस्तो आजको राशिबाट संकेत देखिएको छ भने मान सम्मानमा पनि वृद्धि राशिबाट संकेत देख्न सकिन्छ। तुला राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्त रहने योग छ। इष्टमित्रहरूले साथ र सहयोग गर्ने खालका योगहरू पनि राशिमा संकेत देख्न सकियो। मन परेका व्यक्तिहरूसँग भेटघाट आजको राशिबाट संकेत राशिमा देख्न सकिन्छ। वृश्चिक राशि हुनेको लागि लग्नमा चन्द्रमा छन्, तर पनि काममा भने असहज वातावरणको लागि संकेतहरू देखिएका छन्। मान सम्मानमा पनि इज्जतहरूमा पनि अलिकति प्रशंसा भए तापनि मन भने अलिकति चित्त नबुद्ध हुन सक्छ। अरूको इशारामा गरेका कामबाट अलिकति आघात हुनेछ भने सकारात्मक ऊर्जाको लागि उन्नति र प्रगतिमा अगाडि बढ्दा शुभ राशिमा संकेत देख्न सकिने योग रहेको छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनेछ। आर्थिक ताकेका कामहरूबाट पनि सकारात्मक हुँदा मन भने हर्षित रहने योग देख्न सकिन्छ। इष्टमित्रहरूको साथ र सहयोगले गर्दा काममा सकारात्मक ऊर्जा प्राप्त राशिमा संकेत छ। मकर राशि हुनेको लागि दैनिकी कामबाट सकारात्मक ऊर्जा हुनुका साथसाथमा मान सम्मानमा पनि वृद्धि रहने योग छ। लामो दूरको यात्राहरूबाट पनि सकारात्मक हुँदा मन भने हर्षित नै रहन सक्ने योग राशि मकरलाई देख्न सकिन्छ। गुमेका धनहरू हात पर्न सक्छन्। घरमा अतिथिहरूको आगमन छ। धार्मिक क्षेत्रमा मन जाने योग राशिमा संकेत छ। र अन्त्यमा मीन राशिको लागि भने गर्दै आएका कामबाट पनि सकारात्मक हुने योग रहेको छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ। आजको दिन तपाईँको लागि सकारात्मक बनेर जाने योग रहेको छ।
1: के तपाईँ वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142373601
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
5: क्या तम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
6: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा बहुत जानकारी भएका बहुती वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले

0: कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
1: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
0: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेराउन सकन्छौ आज संगीतमय पुराण लगाउनक लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। हामी तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। हरेक दिन झैं आज पनि उपस्थित छु र तपाईसँग हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत, भविष्य अनि वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईहरूसँग भएका विभिन्न जानकारी र भूत, भविष्य अनि वर्तमान सम्बन्धीको विशेष कुराहरूलाई यहाँबाट जानकारी दिन्छौं। यतिखेर कोही जिज्ञासु आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। ए प्रभु, राधे राधे। ए भगवान, जय श्री कृष्ण भन्दै थियो। उहाँको फोन डिस्कनेक्ट भइरहेको छ। हामी प्रत्यक्ष रूपमा कुराकानीमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीमा हुनुहुन्छ कोही हुनुहुन्छ। राधे राधे हजुर।
1: राधे राधे, श्री राधे।
0: श्री राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु?
1: म संघसभा एफएमबाट हो।
0: संघसभा एफएम सुन्दै हुनुहुन्छ? कुन गाउँमा हुनुहुन्छ तपाईँले संघसभाको?
1: संघसभाको सिलचुङ एक।
0: अहिले कार्यक्रममा सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन हजुर कार्यक्रम?
1: सुन्दैछु गुरुजी।
0: कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुहुन्छ तपाईँ त्यहाँ?
1: संघसभा 95.5।
0: ओहो, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ हजुर?
1: श्रीमतीको हो।
0: साल महिना गते समय भनिदिनु त।
1: 2035 साल।
0: 2035 साल
1: पुष महिनाको 6 गते।
0: 2035 साल पुष महिनाको 6 गते
1: बिहिबार
0: कति बजे?
1: रातिको 11:36 गुरु।
0: कुन जिल्लामा भयो जन्म?
1: संघसभामा हो।
0: संघसभा जिल्लामै हो भएको जन्म चाहिँ?
1: हजुर।
0: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने पूर्व फाल्गुनी नक्षत्रको चौथो पावबाट नाम जुड्ने देखिन्छ। राशिको नाम टूबाट टुका कुमारी अथवा टुका लक्ष्मी नाम आउँछ, सिंह राशि हुन्छ। लग्न कन्या छ, बोली राम्रो छ, वचन राम्रो छ, परिवारमा राम्रो छ, बृहस्पतिले एकदम राम्रो साथ दिइरहेको छ। तर त्यति हुँदाहुँदै पनि मांगलिक दोष चौथोमा परेको छ। कहिलेकाहीँ एकदम रिसाउनुहुन्छ होइन, झर्किनुहुन्छ कहिलेकाहीँ होइन?
1: हजुर हजुर।
0: अलिकति यो सामान्य मांगलिक दोषको शान्तिहरू गराउँदै अगाडि बढ्नुहोला। अन्य कुराको लागि राम्रो छ। अहिलेको अवस्थामा उहाँलाई जस्तो नराम्रो ग्रहहरू छैन, राम्रैसँग ग्रहहरू आत्तिनु पर्ने ग्रहहरू छैन। अब यो 49 वर्ष पछाडि भने संकटा भन्ने ग्रह चल्नेछ, 1 वर्ष पछाडि। अहिले 58 हो होइन?
1: हजुर।
0: के अरे, अहिले 48 भनेको 58 भनेको छु। 48 वर्षसम्म राम्रो, के अरे 49 वर्षसम्म राम्रै छ। 49 वर्षपछि संकट चल्नेछ, 51 वर्षपछि फेरि शनि पनि चल्नेछ। अहिले केही आत्तिनु पर्ने एउटा मांगलिक शान्ति गर्ने विश्वग्रह चन्द्रग्रहण योग एकै साथमा परेको छ। टाउको कहिलेकाहीँ दुख्न सक्छ, सामान्य भयो, त्यसलाई पूर्णिमाको व्रत बस्तेर अगाडि बढ्नु भयो भने राम्रो हुन्छ र एउटा मांगलिक शान्ति गराउनु अरू सबै कुरामा ठिक हुन्छ होइन?
1: ए हस् गुरु। अनि यो के राशि भन्नुभयो
0: हजुर? सबैभन्दा यो मान्छेको राशि टुका लक्ष्मी नाम आउँछ, सिंह राशि हुन्छ है त?
1: ए सिंह राशि हो
0: हजुर।
1: ए घरको वास्तु कस्तो छ नि?
0: घरको वास्तुको लागि ठिक छ हजुर, ठिक छ, आत्तिनु पर्दैन है।
1: ए के गर्दा पेसा चाहिँ के गर्दा शुभ हुन्छ गुरु?
0: पेसाको लागि चाहिँ खाद्यान्न व्यवसायहरू गर्ने, खानेकुराहरू होटलहरू गर्ने, चिया पसलहरू गर्ने राम्रो हुन्छ, राम्रो छ। अनि कपडा पसल पनि राम्रै फाप्छ है।
1: ए यो पशु सम्बन्धी चाहिँ कस्तो, यो खेती किसानमा कस्तो होला
0: हजुर?
1: यो वस्तु पशुपालनमा चाहिँ कसो
0: राम्रै राम्रै हुन्छ, तर अहिलेको लागि 49 वर्ष पछाडि चाहिँ ग्रहहरू लाग्छ।
1: हजुर,
0: अनि हेर चाहिँ ग्रहहरू शान्तिहरू गर्नु होला, त्यसपछि चाहिँ अहिलेको लागि ठिक छ है।
1: ए हजुर, अनि यो खेत
0: हजुरको आवाजै बुझाले अलि भन्दै थिएँ, उहाँको फोन डिस्कनेक्ट भएको छ। हामीसँग केही कुराकानी गर्नलाई यसरी धेरै अड्किनु भन्दा मैले भनेको चाहिँ के हो भने, सिधै तपाईँले के गर्नु पर्यो भने, तपाईँले चाहिँ ठ्याक्कै लाएर साल महिना गते समय लेखिसकेपछि जिज्ञासाहरू पनि के सोध्छु म भनेर चाहिँ तपाईँले फटाफट रूपमा कपीमा लेखेर मलाई फोन गर्नुभयो भने कति सजिलो हुन्छ होइन। त्यसो भएको हुँदा तपाईँहरूले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान पनि तपाईँ लिन सक्नुहुनेछ। हामीसँग यतिखेर कोही जिज्ञासु आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ हजुर यतिखेर? हजुरको आवाज अहिले आएन, सानो आवाज आएको छ, फेरि भन्नु त। तपाईँको आवाजमा एकदम डिस्टर्ब आइरहेको छ है प्रभु, भन्दै थिएँ उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न कुराकानी र तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानमा छौं। कोही हुनुहुन्छ फेरि पनि? राधे राधे हजुर, राधे राधे। ए प्रभु, राधे राधे। कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? अलि आवाज सानो आयो कि। हजुरको शुभ नाम? के वाइबा भन्नुभयो? अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर? रेडियो इन्द्र सरोवरमा सुन्दै हुनुहुन्छ भने अहिले कार्यक्रम कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? लु भनिदिनु त, साल महिना गते समय भनिदिनु त। 2071 साल। हामीसँग हुनुहुन्थ्यो, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू हामी दिने एउटा प्रयास गरिरहन्छौँ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष हामी जानकारी दिने प्रयासमा छौँ। हामी प्रत्यक्ष रूपमा सम्झिन सक्नुहुन्छ। यतिखेर कोही जिज्ञासु लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे श्याम हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ? हजुरको आवाज अलिक प्रष्ट आइरहेको छैन है। शङ्खु सभाबाट के भन्नुभयो नाम?
2: पासाङ शेर्पा।
0: पासाङ शेर्पा, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ पासाङजी यतिखेर? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ यतिखेर तपाईँ?
2: गुरु, म नातिनीको बारेमा।
0: नातिनीको बारेमा, नातिनीको साल महिना गते समय भनिदिनु त।
2: 82
0: सालको कार्तिकको 9 गते के बार थियो?
2: आइतबार।
0: आइतबार कति बजे भएको जन्म हो?
2: 8:55
0: बेलुका। कुन जिल्लामा भयो जन्म चाहिँ?
2: शङ्करसभालाई हो।
0: नाति कि नातिनी भन्नुभयो कि?
2: नातिनी।
0: नातिनी, मूल नक्षत्रको दोस्रो पाउमा, मूलको दोस्रो पाउलाई के भन्छन्? आमा पिर्ने भन्छन् होइन?
2: हजुर,
0: मूलको दोस्रो पाउलाई आमा पिर्ने भन्छन्। यो आमा पिर्ने मूलको शान्ति गराउनु पर्छ, पूजा पाठ गर्नुपर्छ है। धेरै कुरामा राम्रो हुन्छ यो। सबैभन्दा पहिले मूल नक्षत्रको शान्ति गराउनु होला। धनुराशि हुन्छ, योगमाया नाम आउँछ। अब यो बच्चालाई केतु र उल्काको दशा चलिरहेको छ अहिले. यो केतु र उल्काले राम्रो गर्दैन, अलिकति सूर्य निज भएर पञ्चम स्थानमा गएर बसेको छ. पञ्चम स्थानको निज सूर्यले विद्यामा एकदम ठूलो कमजोरी ल्याइदिन्छ. भोलिको दिनमा विद्या कमजोर नहोस् भन्नको लागि अहिलेदेखि नै शान्तिहरू गर्दै आइतबारको व्रत राख्दै सूर्यलाई दैनिक रूपमा जल चढाउँदै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुने योग देखिन्छ. है त यो उल्का छ वर्षसम्म छ, केतु चार वर्ष, आठ महिना भनेको लगभग पाँच वर्षसम्म छ. आत्तिनु पर्दैन, सामान्य हिसाबले ग्रहको शान्तिहरू गर्दै ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नु भयो भने राम्रो हुन्छ है. हजुरको आवाज मैले सुनिनँ, फेरि भन्नु त.
2: आमा बुबा सम्बन्ध कस्तो होला यो नानीको?
0: आमा बुबासँगको सम्बन्ध राम्रै हुन्छ, नराम्रो हुँदैन. ग्रहहरू अलिकति उल्का र केतु भएको कारणले गर्दाखेरि सामान्य युग छ, आमा पिर्ने युग छ, अरू त्यस्तो नराम्रो छैन, राम्रै छ. ग्रह शान्तिहरू गर्दै अगाडि बढ्नु होला, राम्रो हुन्छ है.
2: अनि यो नानीको बुबा र आमाको सम्बन्ध कस्तो होला?
0: राम्रै देखिन्छ भने त मैले राम्रै हुन्छ, ग्रह शान्तिहरू गराउँदै अगाडि बढ्नु होला भनेको मैले है. अब छोरा बुहारीको फेरि माङ्गलिक औँसिया परिभाषण बिग्रिन पनि सक्छ, सन्तानको बाटो नराम्रो छैन, राम्रै छ है त.
2: अनि घरको वास्तु कस्तो होला नि?
0: घरको वास्तुको लागि पनि ठिकै छ हजुर, ग्रहहरू राम्रै छन्, शान्तिहरू गराउनु, ग्रहका पूजा पाठ गराउनु राम्रो हुन्छ ल.
2: बाजे बजूसँग कस्तो होला नि यो नातिनी?
0: राम्रै छ हजुर, राम्रै छ.
2: अनि अङ्क पनि भनिदिनुहोस् न गुरु.
0: एक अङ्क राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, पहिलो रङ राम्रो हुन्छ है. अब छुट्यौ?
2: राधे
0: राधे. कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ. निरन्तर हामी तपाईँसँगै र तपाईँसँग भएका विशेष कुराकानी र तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ. हामी प्रत्यक्ष तपाईँसँगका विशेष कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको साथमा हामी तपाईँसँग जोडिन्छौं. यतिखेर निरन्तर छौं र तपाईँसँग भएका निरन्तर कुराकानीहरू हामी गर्ने एउटा प्रयास गरिरहेका छौं. कार्यक्रमको मध्य भागमा हुनुहुन्छ, हामीसँग रहने प्रयास गर्दै गर्नुहोला. एकैछिन छोटो विश्राम लिन्छु, विश्राम पछि उपस्थित हुन्छ, हामीसँगै रहनुहोला.
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान आठ बजेदेखि नौ बजेसम्म कार्यक्रम ज्योतिष दर्पण. भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला.
4: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा.
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ.
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन. मोबाइल 98453 97658 98142 73601.
5: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ.
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
8: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: ख्यातम आफ्ना गया दिनकी र आफ्नो दिनकी बारेमा जान्न चाहन्छौ कसो हो भने आछ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढबटी आएका ज्योतिष विद्याका बारेमा बहुत जानकारी भएका बहुती वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउनकी लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क की लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा की लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन एक लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम जति दर्पणको व्यवसायमा छौ र तपाईसँगका विशेष कुराकानी हामी तपाईसँग जोड्नेछौ। कार्यक्रममा हरेक दिन 8 बजेबाट 9 बजेसम्म आउने गर्छ। कार्यक्रममा तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98143601 सम्झिन सक्नुहुन्छ। को हुनुहुन्छ? राधे राधे हजुर। राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: पाक्सरबाट म जन्दवीर मोते हजुर।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर त्यतिखेर? हजुर, कुन कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ प्रभु तपाईँ?
1: म रेडियो मितेरीबाट गुरुदेव।
0: रेडियो मितेरीबाट दैनिक रूपमा सुन्ने गर्नुहुन्छ कि कहिले काहीँ?
1: म दैनिक रूपमा 1 वर्षदेखि लगातार सुनिराखेको छु गुरुदेव।
0: है, हामी पास्टर आयो भने कतिको मान्छे आउनुहुन्छ भेट्नलाई?
1: पास्टरबाट आउनुहुन्छ होला, धेरैले फोन ट्राई गर्नुहुन्छ गुरुदेव।
0: हो, हजुरको गाउँतिर पनि धेरैले यो कार्यक्रम सुन्नुहुन्छ रेडियो मितेरीबाट?
1: हजुर, धेरैले सुन्नुहुन्छ।
0: अहिले कार्यक्रममा आउनु भएको छ ल, ठिक छ, हामी फितीमा आउने कि भन्ने अलिअलि चर्चा छ। अब धेरै मान्छेको फोन आयो रेडियो मितेरीबाट सुनेर, गुरु फितीमा आउनु पर्यो भन्नुभयो भने हामी आउन पनि सक्छौँ है?
1: हजुर, आउनु भयो भने त धेरै राम्रो हुन्छ गुरु।
0: अब अहिले हामी उता खानबारी शङ्खु सभा पुगेर आएका छौँ, अब हामीलाई धेरै फोन आयो भने फितीमा जाने कि भन्ने पनि अलिअलि चर्चा पनि छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोराको बारेमा।
0: छोराको साल महिना गते समय भनिदिनु त?
1: 2067 साल वैशाख 8 गते बुधबार दिनको 2:15 बजे
0: 2:15 दिउँसो। कुन जिल्लामा भयो जन्म?
1: पाँचथर जिल्लामा।
0: पाँचथरमै भए? यहाँबाट हेर्दाखेरि 67 सालको वैशाखको 8 गते 2:15 दिउँसो पुनर्वसु नक्षत्रको चौथो पावबाट राशिको नाम हीबाट हिमाल नाम अथवा हिरामणि छोरा होइन?
1: छोरा।
0: नाम हिमाल छ कि हिरामणि छ?
1: हिम
0: विक्रम। ठिक छ, कर्कट राशि हेर्नुहुन्छ होला होइन? राम्रो छ चिना, भाग्यमानी छन्। 12 मांगलिक पनि परेको रहेछ, अलिकति महालक्ष्मी एक पनि परेको रहेछ। सम्पत्तिमा असाध्य राम्रो योग छ है, अलिकति 12 मांगलिकले कहिले काहीँ धेरै रिसाउने स्वभाव हुन्छ क्या, एउटा अलिकति अशुभ भनेको चाहिँ। अरू सबै कुरामा ठिक छ, राजयोग पनि परेको छ, तर अहिले 16 वर्षको उमेरमा शनि चला रहेछ। पढाइमा चाहिँ असाध्यै कमजोरी, स्लो हुन्छ, छोड्छु पनि भन्दैन तर पढ्न पनि अल्छी गर्छन् हो?
1: हजुर, त्यस्तै छ, रिस पनि त्यस्तै छ, पढाइ पनि त्यस्तै छ।
0: अलिकति ग्रहमा शान्तिहरू गर्नुभयो भने राम्रो हुन्छ है। अरू के छ?
1: अरू बुबा आमासँगको सम्बन्ध?
0: बुबा आमासँगको सम्बन्ध राम्रो छ, अलिक झनक्क रिसाउने मैले भनिहाले, अरू सबै कुरामा ठिक छ, त्यस्तो नराम्रो ग्रहहरू छैन। ग्रहका शान्तिहरू गर्दै, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्दै गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा शुभ हुन्छ है त।
1: हजुर, व्यापार बिजनेसमा के राम्रो होला?
0: मैले भने त महालक्ष्मी योग परेको छ, यो महालक्ष्मी योगले छोरा जन्मिसकेपछि तपाईँहरूलाई धेरै कुरामा उन्नति प्रगति गराउने हो। यो छोराको बाटो चाहिँ कस्मेटिक व्यवसायहरू, लत्ता कपडाको व्यवसायहरू नै राम्रो हुन्छ। माटोको काम चाहिँ गर्दै नगर्नु छोराको नामबाट, मेरो आजभोलि छोरोको नामबाट गर्ने चलन छ, हुन त यो राम्रो होइन र तथापि यो मंगलबारको दिन व्रत उपासना गर्ने गर्नु होला। अहिलेको अवस्थामा शनि भन्ने दशा चलिरहेको छ र उल्का पनि चलेको छ 20 वर्षसम्म। शनि उल्काको शान्ति स्वस्ति पूजापाठहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त। हुन्छ, एक अङ्क राम्रो हुन्छ, पूर्व रातो रङ राम्रो हुन्छ है।
1: घरको वास्तु कस्तो छ?
0: वास्तुको लागि सामान्य आग्नेय कोणमा बिग्रेको देखिन्छ, भनेको घाम उदाउनेपट्टि फर्किँदा दाहिने हातपट्टिको कर्नरतिर चाहिँ अलिकति बाङ्गो बाङ्गो घडेरी, अलि ओह्रालो ओह्रालो भिरालो भिरालो खालको घडेरी देखिन्छ यहाँबाट।
1: हजुर,
0: कस्तो छ?
1: त्यस्तै
0: त्यस्तै नै होला। यसो त्यहाँ अलि वास्तु पढेका गुरुहरूलाई बोलाएर शान्ति गराउनु पर्दैन त, त्यस्तो छ भने?
1: त्यही त गुरुदेव, यहाँ कस्तो छ भने नि गुरुदेव, हेराइ छ अनि एकजना गुरुदेवले भन्नुभएको थियो ब्राह्मण लगाउनु होला तपाईँहरूको जात चाहिँ नलगाउनु होला भन्नुभएको थियो. ब्राह्मण जातिको गुरुदेवले चाहिँ तपाईँहरूकोमा गर्न मिल्दैन भन्ने खालको कुरा गर्नुभयो.
0: समस्या छ त है.
1: हजुर, तपाईँहरूकोमा गर्दा हामीलाई कुरा काट्छन् भन्ने खालको कुरा गर्नुभयो.
0: समाजले पसाउन सकिरहेको छैन, त्यसलाई हामीले तोड्ने हो. हामीले तोड्दा तोड्दै पनि गाह्रो हुन्छ क्या कहिले काहीँ है.
1: हजुर,
0: के गर्ने, ठिक छ, यसलाई मिलाएर गरौँ न, नातिनुहोस् न, हजुरहरूलाई कर्ता राखेर हामी शान्ति गराउन सक्छौँ. दिउँसो सम्पर्कमा रहनु होला होइन. ठिक हुन्छ है. राधे राधे. हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 59 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654 र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ सङ्खुवा सभा।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
7: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
8: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Tsongkhwa Sabha.
9: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
7: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4 20 50 541।

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। अखिल नेपाल फुटबल संघ इन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्। ठगी आपराधिक विश्वासघात सम्बन्धी कसुरमा शेर्पालाई हिजो बुढालिन कण्ठ छ गणेश चोकबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईडीले जनाएको छ। शेर्पा विरूद्ध टुङरङ इन्टरनेशनल एकाडेमी प्रालीको करिब 8,78,00,000 रूपियाँ हिनामिना गरेको आरोपमा उजुरी परेको थियो। टुङरङ इन्टरनेशनल एकाडेमी प्रालीका तर्फबाट अख्तियार प्राप्त रामचन्द्र बहाला श्रेष्ठले दिएको जाहेरीका आधारमा ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचार संहिता ल्याएको छ। प्रमुख प्रशासकीय अधिकृतको व्यवहारलाई निष्पक्ष अनुशासित मर्यादित तथा सदाचारी बनाई सुशासन प्रवर्धन गर्न भन्दै मन्त्रालयले आचार संहिता ल्याएको हो। आचार संहितामा प्रमुख प्रशासकीय अधिकृतले कानूनको पालना, सार्वजनिक स्रोत साधनको मितव्ययी प्रयोग, सेवा प्रवाहमा निष्पक्षता तथा जनप्रतिनिधि र सेवाग्राहीसँग मर्यादित व्यवहार गर्नुपर्ने व्यवस्था समेटिएको छ। कार्यालयको गोपनीयता कायम राख्नुपर्ने, भ्रष्टाचार तथा स्वार्थको द्वन्दबाट टाढा रहनुपर्ने र सुशासन प्रवर्धनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने प्रावधान पनि आचार संहितामा उल्लेख छ। रेडियो कान्तिपुरले आज वरिष्ठ गायक संगीतकार तथा गिटारिस्ट मदन सिंह नेपालीलाई सम्मान गर्दैछ। सलाम जिउँदो इतिहासलाई नामक कार्यक्रम मार्फत रेडियोले नेपालीलाई सम्मान गर्न लागेको हो। यसअघि पनि रेडियोले नियमित रूपमा संगीत क्षेत्रमा लामो समय योगदान गरेका श्रेष्ठहरूलाई सम्मान गर्दै आएको छ। नेपालीले आफ्नो सांगीतिक जीवनमा रेडियो नेपाल तथा विभिन्न निजी स्टुडियोहरूमा 5,000 भन्दा बढ़ी गीतहरूमा संगीत संयोजन तथा गिटार वादन गरेका छन्। गायक संगीतकार संगीत संयोजक तथा वाद्यवादकको रूपमा उनको बहुआयामिक योगदान नेपाली संगीत क्षेत्रमा विशेष रूपमा स्मरणीय छ। काठमाडौँमा 5,000 वर्ष पुरानो चिनिया सभ्यताको एक महिने प्रदर्शनी शुरू भएको छ। चिनिया परम्परागत संस्कृतिलाई आधुनिक डिजिटल प्रविधि र समकालीन सृजनात्मक डिजाइन मार्फत प्रस्तुत गर्ने उद्देश्यले नयाँ सांस्कृतिक तथा सृजनात्मक कार्यशाला डिजिटल गुओछाओ नवप्रवर्तन अभ्यास प्रदर्शनी काठमाडौँ स्थित चीन सांस्कृतिक केन्द्रमा शुरू भएको। साउन 10 संचालन हुने प्रदर्शनीमा आधुनिक डिजाइन र डिजिटल नवप्रवर्तन मार्फत 50 भन्दा बढ़ी सांस्कृतिक तथा सृजनात्मक कृतिहरू प्रदर्शनमा राखिएका छन्।
1: नेपालमै पहिलका बेर क्याल्बुलुम प्रविधिसे बनल आल्मुनियम कोटेड सादा और रंगीन जस्ता पाता गुलास ड्युरा कलर और से 3 गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आत्मिका भई छे। 3 गुणा बेसी टिके छे हुलास छे त अरु कथिले खोज्बे।

0: आइटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: ओहो जेठा बजार हिज कि क्या हो
2: जस्ता पाता किनौ कि भनेर नि काका
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
1: लाटा जुन पाइन्छ त्यही किन्छस् पस्ताउनु पर्ला है पस्ताउनु
2: उसो भए कुन किन्ने त काका
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलासको गुणस्तर जस्ता पाता नि किन्ने नि लाटा
2: कहाँ काका उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्
1: अरे शिव तलाई थाहा छैन कि क्या हो
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ
2: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका
4: उल्लास भए अरू किन खोज्ने

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

0: विगत 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रंग सही तौल र अन्य पाता भन्दा बढी झिङ कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रंगीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैव विविधताको संरक्षणका लागि करिब 3 करोड़ अनुदान उपलब्ध गराएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि जैविक विविधता संरक्षण केन्द्रले लोप हुने अवस्थामा पुगेका स्थानीय बाली तथा प्रजातिहरूको पहिचान खेती विस्तार अनुसन्धान तथा बिउ विकास स्थानीय

0: विश्वकप फुटबलको पछिल्लो खेलमा स्पेनले उरुग्वेलाई आज 1-0 गोलले पराजित गरेसँगै समूह एसको विजेता बनेको छ। स्पेनसँगै विश्वकपमा डेब्यू गरिरहेको केभार्डे पनि अन्तिम 32 चरणमा प्रवेश गरेको छ। केभार्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै अर्को समीकरणमा प्रवेश गरेको हो। केभार्डे जारी प्रतियोगितामा अपराजित रहेको टोली हो। यता उरुग्वे भने 2 अंकमै सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ। गैराती भएको खेलमा फ्रान्सले नर्वेलाई 4-1 गोलले पराजित गरेको छ। फ्रान्सको जितमा उस्मान डेम्बेलेले ह्याट्रिक गरे। यस नतिजासँगै फ्रान्स लगातार तेस्रो खेल जितेर समूह आएको विजेता बनेको छ।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295-90-6667 र 98-420-22-6667।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
6: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: होइन, यो खादबारी बजारमा

0: ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खारबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाम्बरी नगरपालिका एक प्रगति टोल
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल,
1: सम्पर्क नम्बर 9813655553 र 9843318049।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यसो मध्ये विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफले,
9: सम्पर्क 9843447262,
8: 9010555585
9: र वाट्सएप नम्बर 9852286646।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल,
9: सम्पर्क नम्बर 9860964000
8: र 9919327075।
12: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
12: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
12: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
12: दाँतको एक्सरे सुविधा,
8: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
12: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
9: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842505041।
13: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
14: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
13: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
15: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
13: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
15: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
13: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
15: होटल टेलरिङ सेन्टर खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
13: डिजाइनर सुमन ठटाल 9865349444
15: र 0295901055।
16: More style, more design. Total Tailors.
17: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरूरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
18: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा हिमावी टोल खादबारी। आवश्यक कागजात बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाण पत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
17: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9799225520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा।
19: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861353950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका एक लेब्राङ संखुवा सभा।
20: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankhuwa Sabha.

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
3: MCSA कम्प्युटर सेन्टर खादबारी 1 शङ्ख सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
4: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
6: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आम सभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861531950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ शङ्खुवा सभा।

0: Manaslu World College, a home for future leaders. Jawahir Hill, Kathmandu.
1: यही फागुन 14 गते महाशिवरात्रि को दिन तपाईहरुको नजिकको सिनेमा घरमा नेपाली कथानक चलचित्र लाज शरणम

0: सुन्नुभयो राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air, online.

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्रै स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडिमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852160580 र 9842108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी 1 सम्खुवा सभा।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रविन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रविन टेलर्सतिर हिँडेको हौ भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
11: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
11: सम्पर्क नम्बर 9862960000
12: र 9919327075। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
12: सङ्कट सभामै पहिलो पटक एक्सरेको विकेन्द्र खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
11: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
11: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
11: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
12: बाङ्गो टिङ्गो दाँत मिलाइने,
11: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
11: सम्पर्क नम्बर 0295906667 र 9842226।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
13: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान फुलौती टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9943318049। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
14: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
14: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
14: सम्पर्क 9843347262,
3: 9010555580
14: र वाट्सएप नम्बर 9552286646।
15: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98 4 33 47 262,
5: 98 10 55 55 85
6: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 029 5 60 248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: रेडियो सङ्खुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

कंग्रेस नेता अभिषेक गिरी, विराटनगर बाथो पक्राउ, एन्फाका पूर्व अध्यक्ष गर्मा छिरिङ शेर्पा समेत पक्राउ ठगीको कसुरमा अनुसन्धान गरिँदै। पूर्वबाट यस वर्षको मनसून सक्रिय बन्दै मुलुकभर सक्रिय हुन अझै केही दिन लाग्ने। अमेरिकी सेनाद्वारा इरानमा आक्रमण, तेहरानले युद्ध विराम सम्झौता उल्लंघन गरेको राष्ट्रपति ट्रम्पको दावी। र विश्वकप फुटबलमा समूह विजेता बन्दै स्पेन नकआउट चरणमा प्रवेश, उरुग्वे प्रतियोगिताबाटै बाहिरियो केभ भार्डेको अपराजित यात्रा कायमै।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: हजुर, अब स्थानीयमा बैंकले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा बैंक, सबल अनि विश्वसनीय बैंक।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा, समाचार अब विस्तारमा।
2: मोरङ प्रहरीले विराटनगरका विवादास्पद छविका अभिषेक गिरीलाई पक्राउ गरेको छ। आज बिहान विराटनगर 11 मधुमारा स्थित घरबाट गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। गिरी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। मोरङ कारागारका कैदीबन्दीहरूबाट असुली गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसैबीच अखिल नेपाल फुटबल संघ इन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्। ठगी आपराधिक विश्वासघात सम्बन्धी कसरमा शेर्पालाई बुढा नीलकण्ठ 6 गणेशबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ। शेर्पा विरूद्ध टुङ्ग्राम इन्टरनेशनल एकाडेमी प्रहरीको करिब 8.78 करोड़ रूपियाँ हिनामिना गरेको आरोपमा उजुरी परेको थियो। सो कम्पनी प्रहरीका तर्फबाट अख्तियारमा प्राप्त रामचन्द्र बहाल श्रेष्ठले दिएको जाहेरीका आधारमा ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसरमा अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। शेर्पाले विद्यालयको कार्यकारी प्रमुखका रूपमा एकल हस्ताक्षरबाट खाता सञ्चालन गर्ने जिम्मेवारीमा रहँदा विभिन्न प्रबन्ध गरी आफू र आफ्ना निकटस्थलाई लाभ तथा विद्यालयलाई अनुचित नोक्सान पुर्याउने नियतले काम गरेको आरोप छ। उनले विद्यालयको 8.78 करोड़ 30,802 रूपियाँ हिनामिना गरेको आरोप छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आम्बु खैरेनी मार्की चोकमा कारको ठक्करबाट दुई बाल बालिकाको मृत्यु भएको छ। भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा आम्बु खैरेनी 6 वर्षीय सायना थापा र 5 वर्षीय उल्लियम थापाको मृत्यु भएको हो। हिजो अपरान्ह विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवनमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचार संहिता ल्याएको छ। प्रमुख प्रशासकीय अधिकृतको व्यवहारलाई निष्पक्ष, अनुशासित, मर्यादित तथा सदाचारी बनाई सुशासन प्रवर्धन गर्न भन्दै मन्त्रालयले आचार संहिता ल्याएको हो। आचार संहितामा प्रमुख प्रशासकीय अधिकृतले कानूनको पालना, सार्वजनिक स्रोत साधनको मितव्ययी प्रयोग, सेवा प्रवाहमा निष्पक्षता तथा जनप्रतिनिधि र सेवाग्राहीसँग मर्यादित व्यवहार गर्नुपर्ने व्यवस्था समेटिएको छ। कार्यालयको गोपनीयता कायम राख्नुपर्ने, भ्रष्टाचार तथा स्वार्थको द्वन्द्वबाट टाढा रहनुपर्ने र सुशासन प्रवर्धनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने प्रावधान आचार संहितामा उल्लेख गरिएको छ। प्रमुख प्रशासकीय अधिकृतले संघीय शासन व्यवस्था र लोकतन्त्रका मूल्य तथा मान्यताको अवलम्बन, प्रदर्शन र प्रवर्धन गर्नुपर्ने समेत आचार संहितामा भनिएको छ। आचार संहिता अनुरूप प्रमुख प्रशासकीय अधिकृतले सामाजिक सञ्जालमा सामग्री प्रकाशन वा सार्वजनिक अभिव्यक्ति दिँदा आफ्नो पद र जिम्मेवारीको गरिमा कायम राख्नुपर्नेछ, जस अनुसार सामाजिक सञ्जालमा राखिने विचार, टिप्पणी वा सामग्रीले सरकारी सेवाको निष्पक्षता, विश्वसनीयता र मर्यादामा प्रतिकूल असर पार्न नहुने भनिएको छ। यस्तै प्रमुख प्रशासकीय अधिकृतले आफ्नो पदको प्रभाव प्रयोग गरी कुनै व्यक्ति, संस्था वा समूहको पक्षपोषण गर्ने, विवादास्पद राजनैतिक अभिव्यक्ति दिने तथा सार्वजनिक रूपमा अनावश्यक विवाद सिर्जना हुने गतिविधिमा संलग्न हुन नपाइने त्यसमा उल्लेख गरिएको छ।
1: रेडियो कान्तिपुरले आज वरिष्ठ गायक, संगीतकार तथा गिटारिस्ट मदन सिंह नेपालीलाई सम्मान गरेको छ। सलाम जिउँदो इतिहासलाई नामक कार्यक्रम मार्फत रेडियोले नेपालीलाई सम्मान गरेको हो। यसअघि पनि रेडियोले नियमित रूपमा संगीत क्षेत्रमा लामो समय योगदान गरेका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ। नेपालीले आफ्नो सांगीतिक जीवनमा रेडियो नेपाल तथा विभिन्न निजी स्टुडियोहरूमा 5,000 भन्दा बढ़ी गीतहरूमा संगीत संयोजन तथा गिटार वादन गरेका छन्। गायक, संगीतकार, संगीत संयोजक तथा वाद्यवादकका रूपमा उनको बहुआयामिक योगदान नेपाली संगीत क्षेत्रमा विशेष रूपमा स्मरणीय छ।
2: काठमाडौँमा 5,000 वर्ष पुरानो चिनिया सभ्यताको 1 महिने प्रदर्शनी शुरू भएको छ। चिनिया परम्परागत संस्कृतिलाई आधुनिक डिजिटल प्रविधि र समकालीन सृजनात्मक डिजाइन मार्फत प्रस्तुत गर्ने उद्देश्यले नयाँ सांस्कृतिक तथा सृजनात्मक कार्यशाला, डिजिटल गुओ छाओ नव प्रवर्तन अभ्यास प्रदर्शनी काठमाडौँ स्थित चीन सांस्कृतिक केन्द्रमा शुरू भएको हो। साउन 10 सञ्चालन हुने प्रदर्शनमा आधुनिक डिजाइन र डिजिटल नव प्रवर्तन मार्फत 50 भन्दा बढ़ी सांस्कृतिक तथा सृजनात्मक कृतिहरू प्रदर्शनमा राखिएका छन्। ड्रागन बोट पर्व दुआ नबु पर्वको अवसरमा प्रदर्शनीसँगै चिनिया परम्परागत परिकारको समेत स्वाद चखाउने तयारी गरिएको छ।
1: सरकारले लोपन्मुख रहिथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब 3 करोड़ अनुदान उपलब्ध गराएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि जैविक विविधता संरक्षण केन्द्रले लोप हुने अवस्थामा पुगेका स्थानीय बाली तथा प्रजातिहरूको पहिचान, खेती विस्तार, अनुसन्धान तथा बिउ विकास, स्थानीय हावा पानी अनुकूलका बिउ उत्पादन तथा प्रवर्धनका लागि स्थानीय तह, कृषि सहकारी र कृषक समूहलाई लक्षित गरी करिब 3 करोड़ सहयोग प्रदान गरेको हो। रैथाने बालीको संरक्षण गर्ने उद्देश्यले विभिन्न 40 स्थानीय तह मार्फत यस किसिमको आर्थिक सहयोग प्रदान गरिएको केन्द्रले जनाएको छ। अनुदान प्राप्त गर्न कृषक समूह, कृषि सहकारी वा निजी फार्म सम्बन्धित निकायमा दर्ता भई नवीकरण भएको हुनुपर्ने प्रावधान तोकिएको छ।

आइटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

0: हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीयमा ब्याङ्कद्वारा जारी।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। अहिले कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव छ। गण्डकी र लुम्बिनी प्रदेशका केही भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी चारदेखि पाँच दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ। अहिले देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिका इरान शान्ति सम्झौता भए पनि अमेरिकी सेनाले इरानमा आक्रमण गरेको छ। तेहरानले युद्ध विरामको उल्लंघन गरेको आरोप लगाउँदै अमेरिकाले हमला गरेको हो। हर्मुजको सामुद्रिक क्षेत्रमा रहेको अमेरिकी कार्गो जहाजमा तेहरानले आक्रमण गरेको अमेरिकाको आरोप रहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम उल्लंघन गर्नु तेहरानको मूर्खता भएको आरोप लगाएका छन्। तेहरानले जहाजमा एकतर्फी ड्रोनले आक्रमण गरेको बताइएको छ। यद्यपि सो घटनामा हताहत भएको कुनै रिपोर्ट सार्वजनिक गरिएको छैन। जवाफमा अमेरिकी केन्द्रीय कमाण्ड ले तेहरानको मिसाइल र ड्रोन भण्डारण क्षेत्र तथा तटीय राडर स्थान लक्षित गर्दै आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यता इरानको इस्लामिक रिभोल्युसनरी गार्डसले भने सो घटनाको दोष अमेरिका र इजरायललाई लगाएको छ।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग। बेल्जियम र इजिप्टले विश्वकप फुटबल 2026 को समूह जीबाट अन्तिम

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 96 40 00
5: र 98 19 32 77 75।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी शङ्खुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरुरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय शङ्खुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
6: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय शङ्खुवा सभा, हिमावी टोल, खादबारी। आवश्यक कागजात: बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाणपत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
7: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97 992 5 20, फोन नम्बर 0 29 5 62 201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय शङ्खुवा सभा।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98 4 33 47 262,
8: 98 10 55 55 85
4: र वाट्सएप नम्बर 98 5 20 28 6 6। 46।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
7: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: नमस्कार है वडा अध्यक्षज्यू।
15: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
14: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
15: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
14: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
15: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा चेलोस खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा चेलोसमा जानुहोला।
14: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
16: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
17: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
18: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
19: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295-60-679 र मोबाइल नम्बर 98-420-82-776।
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक, बुद्धसुक बाटो, दूरसञ्चार जाने बाटो।
22: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: NCSA कम्प्युटर सेन्टर खादबारी संखुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768
4: साथै 9852557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 9748346084।
6: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संघसभा 95.5 MHz।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेपेमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295 60 580, 99520 61 580 र 99421 08 181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, हातबारी 1, सङ्खुवा सभा।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ, म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860-9640-00
5: र 9819-32-77-75।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु, ल हेर त यो कस्तो छ।
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ, साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खानपारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59-8001, जनक पौडेली 9852-58-344 र 0295-60-248।
4: दुर्गा ज्वेलरी उद्योग, खानपारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल।
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल,
8: सम्पर्क नम्बर 9813-55553 र 9843-18-049।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: ठटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
3: More style, more design. Total Tailors.
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 9843347262,
4: 9010555580
5: र वाट्सएप नम्बर 9552028646।
6: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
5: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 9842505441।
4: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदारी नगरपालिका एक, प्रहरी गेट छेउ, सङ्खुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 029590667 र 9842226667।
7: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 2 बज्यो।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 9843347262,
1: 9810555580
2: र व्हाट्सएप नम्बर 9552286646।
3: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी 1, संखुवा सभा।
5: आयो सबको घर घर मा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557668, 9852557668।
12: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: नमस्कार वडा अध्यक्षज्यू।
14: नमस्ते, नमस्ते। के भन्दाउनु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुर त हाम्रै सखुवा सभाको डबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
17: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
18: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
17: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादरी एक बुद्धपुर बाटो दूरसञ्चार जाने बाटो।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429-8801, जनक पौडेली, 98525-54344 र 0295-60-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525-55-768, 98525-55-768।
7: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 MHz।
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-61-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर, खाँचबारी 1, सङ्खुवा सभा।
14: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
15: नमस्कार भाइ, तुमले तिर पो हिँडेको हौ म त।
14: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
15: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
15: ए ल ल, सँगै जाउँ न भाइ।
16: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
15: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
16: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
15: सम्पर्क नम्बर 9860-9640-00
16: र 9819-32-76-75।
17: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
18: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
17: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
18: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
17: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813-55553 र 9843-18-049।
19: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
15: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
19: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
15: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
19: प्रोप्राइटर लक्ष्मी काफ्ले।
15: सम्पर्क 9843-47-262,
19: 9810-55-55-85
15: र वाट्सएप नम्बर 9852-28-6 46।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust,
3: BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: जलमार्गबाट आवाज जावत नगर्ने इरानको चेतावनी र विश्वकप फुटबलमा भोलि बिहान 6 खेल हुँदै नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले कार्यदिन हप्तामा 5 दिन मात्र हुँदा मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनु भएको छ। थुनुवा मुद्दा, सार्वजनिक सरकारको विवाद र माना चामल जस्ता सिगरेट किनारा लगाउनु पर्ने मुद्दाहरूमा कार्यबोझ बढ़ेको उहाँको भनाइ छ। छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने जस्तो चुनौतीपूर्ण स्थिति भएको टिप्पणी गर्दै उहाँले पुराना र प्राथमिकता प्राप्त मुद्दाहरू समयभित्र टुंग्याउन अदालत प्रतिबद्ध रहेको पनि बताउनुभयो। यस्तै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अनियन्त्रित सामाजिक सञ्जाल न्यायपालिकाका लागि प्रमुख चुनौती बनेको बताउनु भएको छ। परम्परागत संचार माध्यमसँग सम्बन्ध सहज रहे पनि नियमन बाहिरका सामाजिक सञ्जालले समस्या निम्त्याएको उहाँको भनाइ छ। यो चुनौतीलाई केवल न्यायपालिकाको मात्र नभई विधिको शासन, न्यायिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताकै साझा समस्याको रूपमा बुझ्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। साथै एआईद्वारा सृजित नक्कली आवाज र सामग्रीले न्यायिक प्रक्रियामा असर पार्न सक्ने भन्दै संचारकर्मीहरूलाई सचेत रहन आग्रह गर्नुभयो। यसै न्यायाधीश महेश शर्मा पौडेलले 5 वर्षमा आएका मुद्दाहरू शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनले अवरोध पुर्याएको बताउनुभयो। गएको वर्ष 8 वर्ष पुराना मुद्दाहरू फर्छौट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष 5 वर्षमा आएका मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको बताउनुभयो। तर भदौ 23 र 24 गतेको घटना र त्यसपछिको असहज परिस्थिति कारण लक्ष्य प्राप्तिमा बाधा परेको उहाँको भनाइ छ। बर्ड फ्लूको संक्रमण तीव्र बनेपछि सरकारले भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने काम शुरू गरेको छ। 11 जिल्लाको 82 ठाउँमा संक्रमण पुष्टि भइसकेकोमा फैलने क्रम तीव्र बनेपछि संक्रमित भाइरसका आनुवंशिक परिवर्तन भए नभएको थाहा पाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा जीन विश्लेषण शुरू गरेको पशु सेवा विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा देखिएको भाइरसको नमूनाबाट यो विश्लेषण भइरहेको विभागले जनाएको छ। यसबाट भाइरस कस्तो किसिमको र कहाँबाट आएको हो भन्ने पत्ता लगाउन सकिन्छ। नयाँ भेरिएन्ट भएमा थप संक्रामक हुन सक्ने भएकाले खोप र उपचार विधिमा पनि सुधार गर्न आवश्यक पर्छ। काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेका केही क्षेत्रमा संक्रमण अझै देखिरहेकाले विशेष निगरानी बढ़ाएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। विभागले पंक्षी पालक किसानलाई फार्ममा जैविक सुरक्षाको मापदण्ड कड़ाईका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जंगली पंक्षीसँग घरपालुवा पंक्षीको सम्पर्क हुन नदिन आग्रह गरेको छ। साथै पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा भेटनरी प्रमाणपत्र अनिवार्य लिन, नियमित खोप लगाउन तथा फार्ममा अस्वाभाविक रूपमा धेरै पंक्षी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ। यसपालि देशमा मनसून भित्रेको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधबारदेखि देशभर वर्षाको राम्रो सम्भावना रहेको मौसमविदले बताएका छन्। पर्यावरण तथा मौसम विज्ञ जलवायु उज्जवल उपाध्यायका अनुसार आउँदो बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना छ। उहाँका अनुसार पश्चिम र सुदूरपश्चिममा भने बिहिबार वर्षा हुनेछ। धान रोपाईका लागि आकाशीय पानीको भर पर्नेहरूका लागि केही दिनको वर्षा कारण आउँदो शुक्रबार उपयुक्त हुने मौसमविदको भनाइ छ। पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदी बीचका तराई क्षेत्रमा भने आउँदो मंगलबार नै राम्रो वर्षा हुने सम्भावना छ। पूर्वी पहाड़ तथा मध्य पहाड़का केही ठाउँहरूमा आज भोलि पनि वर्षाको सम्भावना छ। अर्को हप्ता अर्थात असार 22 गतेदेखि 29 गतेसम्मको बीचमा भने देशभर नै अलि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। यसैबीच अबको 3-4 दिनभित्र मनसून देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा छ दिन ढिला गरी गएको असार पाँच गते पूर्वमा प्रवेश गरेको मनसून असार आठ गतेदेखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको छ, तर मनसून कमजोर अवस्थामै छ। अमेरिकी वित्तीय संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने अभियान थालेको छ। बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजाल र हेड अफ इन्भेस्टमेन्ट बैंकिङ हेनरी पिनेलको नेतृत्वमा एउटा टोलीले काठमाण्डुमा नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, निजी लगानीकर्ता, जल विद्युत विकासकर्ता तथा फिन्टेक उद्यमीहरूसँग छलफल गरेर अभियान थालेको हो। छलफलमा क्रस रिभर बैंकले वित्तीय पूर्वाधार विकास र पूँजी परिचालनमा दीर्घकालीन साझेदार बन्न इच्छुक रहेको जनाएको छ। छलफलमा सहभागीहरूले नेपालसँग झण्डै 23 अर्ब अमेरिकी डलरको विदेशी मुद्रा संचित र 13 अर्ब डलर भन्दा बढ़ी संस्थागत पूँजी भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943334955।
6: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। आज सूक्ष्म साना तथा मझौला उद्यम दिवस, हरेक वर्ष जून 27 तारीकमा मनाउने यो दिवस यस वर्ष नवपरिवर्तन र दिगो औद्योगिक विकास मार्फत सूक्ष्म साना तथा मझौला उद्यम सशक्त बनाऊ भन्ने नाराका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघले 2017 हरेक वर्ष यो दिवस मनाउँदै आएको छ। राष्ट्रसंघका अनुसार विश्वका 90% भन्दा बढ़ी व्यवसाय यिनै उद्यम हुन् जसले विश्वव्यापी रोजगारीको 60-70% र कुल गृहस्थ उत्पादनमा झण्डै 50% योगदान पुर्याउँछन्। महिला, युवा र गरीब समुदायका लागि यी उद्यम आय आर्जनको प्रमुख आधार बनेका छन्। तर वित्तीय पहुँचको अभाव, कमजोर पूर्वाधार, सीमित बजार र डिजिटल नियामकीय प्रक्रियाले यी उद्यमलाई अझै चुनौतीमा राखेको छ। राष्ट्रसंघले डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र हरित नवप्रवर्तनलाई यी उद्यमका लागि नयाँ अवसरका रूपमा देखेको छ। अब विदेशको खबर। अमेरिकाले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक कार्गो जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएपछि दुवै देश बीच पुनः सैन्य तनाव चर्किएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार अमेरिकी आक्रमणको प्रत्युत्तरमा इरानले खाड़ी क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको छ। इरानी पक्षले थप आक्रमण भए आफ्नो प्रतिक्रिया अझ व्यापक हुने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमाण्डले इरानी क्षेप्यास्त्र तथा ड्रोन भण्डारण स्थल र तटीय राडार प्रणालीमाथि आक्रमण गरेको पुष्टि गर्दै त्यसलाई स्ट्रेट अफ हर्मुज हुँदै आवाजात गर्ने व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफ भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको ड्रोन आक्रमणको निन्दा गर्दै त्यसलाई युद्धविराम सम्झौता विपरीतको कदम भएको बताउनु भएको छ। यसैबीच इरानले स्टेट अफ हर्मुज मार्फत आवाजात गर्ने जहाजलाई अनुमति नलिई यात्रा नगर्न चेतावनी दिएको छ। यद्यपि जलमार्गबाट जहाजहरूको आवाजात भने चलिरहेको जनाइएको छ, तनाव बढ़े पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भने गिरावट आएको छ। अब खेल खबर। विश्वकप फुटबलमा भोलि बिहान 6 खेल हुँदैछन्। बिहान 3:15 न्यूजर्सी रंगशालामा समूह एलका पानामा र इंग्ल्याण्ड खेल्नेछन्। बिहान 3:15 नै फिलाडेल्फिया रंगशालामा क्रोएसिया र घाना खेल्दैछन्। यस्तै भोलि बिहान 5:15 समूह केका कोलम्बिया र पोर्चुगल मियामी रंगशालामा खेल्नेछन् भने एटलान्टा रंगशालामा डीआर कंगो र उज्बेकिस्तान खेल्दैछन्। यस्तै भोलि बिहान 8:00 समूह जेका अल्जेरिया र अस्ट्रेलिया क्यान्सास सिटी रंगशालामा र त्यही समयमा अर्लिङटन रंगशालामा जोर्डन र अर्जेन्टिना खेल्दैछन्। भोलि बिहानका सबै खेल अमेरिकामा हुन लागेका हुन्। भोलि बिहान खेल्ने टोलीमध्ये कोलम्बिया, पोर्चुगल र अर्जेन्टिना पहिले नै उत्कृष्ट 32 अर्थात नकआउट चरणमा पुगिसकेका छन्। इंग्ल्याण्ड र घाना नकआउट चरणमा पुग्ने लगभग निश्चित छ। अस्ट्रेलिया र अल्जेरियाले जित्नुपर्छ वा खेल ड्र हुनुपर्छ। क्रोएसिया नकआउट चरणमा पुग्न भोलिको खेल जित्नैपर्छ। डीआर कंगो, उज्बेकिस्तान, पानामा र जोर्डन नकआउट चरणको होडबाट बाहिरिसकेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हप्तामा 2 विदाले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापनमा समस्या, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती, 5 नआएका मुद्दा शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनको अवरोध, बर्ड फ्लू भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया शुरू, काठमाडौँ उपत्यका र आसपासमा विशेष सावधानी अप्नाउन आह्वान, आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, अर्को हप्ता पनि धान रोपाईका लागि अनुकूल समय हुने, अमेरिका इरान तनावले मध्यपूर्व युद्ध विराम चुनौतीमा, अनुमति नलिए हर्मुज जलमार्गबाट आवाजावत नगर्न इरानको चेतावनी, र विश्वकप फुटबलमा भोलि बिहान 6 खेल हुँदै।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: साली नदीको शिर,
12: मणिचूडको काख,
11: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
12: शान्ति र आनन्दको अनुभूति,
11: भीडभाडबाट टाढा,
12: सहरबाट नजिकै,
11: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
12: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
13: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई.org, फोन नम्बर 01524।

ने बताउनुभयो। तथापि आउँदो दिनमा सरकारले माग सम्बोधन गर्ने आशा राखेको उहाँको भनाई छ। राष्ट्रिय स्वतन्त्र पार्टीका दृष्टिबीन सांसद रमेश पसाईले भने बाहिरी जिल्लाका साधारण घटनामा चासो राख्नेहरूले राजधानीको मुटुमा भइरहेको यो न्यायोचित आन्दोलनलाई नजरअन्दाज गरेको भन्दै आपत्ति जनाउनुभयो। प्रदर्शनरत दृष्टिबीनहरूले सरकारले चाँडो वार्ताको वातावरण सृजना गरी आफ्ना माग पूरा गरोस् भन्ने प्रतीक्षारत रहेको बताएका छन्। काठमाडौँ महानगरपालिकाले शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताललाई 1800 भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ। अस्पतालमा रेबिज विरूद्धको खोप अभाव हुने सम्भावना बढ़ेपछि अस्पतालले महानगरसँग सहयोग मागेको थियो। महानगरका कार्यवाहक मेयर सुनिता डंगोल आज अस्पतालमै पुगेर खोप प्रदान गर्नुभएको हो। जनावरे टोकेपछि उपचारका लागि जाने मुख्य अस्पतालमै खोप अभाव हुँदा थप जोखिम उत्पन्न भएको उहाँको भनाई छ। अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाका अनुसार काठमाडौँ महानगरले दिएको खोप झण्डै 9 दिनलाई पुग्छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार संग्रहालयको खाली जग्गा 24 घण्टा पार्किङ खुल्ला राख्न निर्देशन दिएको छ। दरबार मार्ग र ठमेल क्षेत्र 24 घण्टा खुल्ला राखेको राखेकाले संग्रहालयको पार्किङ क्षेत्रलाई पनि 24 घण्टा खुल्ला राख्ने व्यवस्था मिलाउन हिजो प्रशासन कार्यालयले निर्देशन दिएको हो। संग्रहालयको दक्षिणतर्फको मूल गेटदेखि भित्र प्रवेश गर्दा बायाँतर्फको खाली जग्गा सशुल्क पार्किङका लागि प्रयोग भइरहेको छ। यस्तै पार्किङ शुल्क लिँदा अन्य सरकारी निकाय र काठमाडौँ महानगरपालिकाले बनाएको दर रेटले आधार मानेर व्यवस्थापन गर्न पनि जिल्ला प्रशासन कार्यालयले निर्देशन दिए। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलको ललितपुर शाखाबाट वितरण हुने खानेपानी केही ओडामा केही दिन प्रभावित हुने भएको छ। फर्पिङ प्रणालीबाट पानी उत्पादन केही दिनका लागि बन्द हुने केयूकेएलको ललितपुर शाखाले जनाएको छ। भैँसेपाटी पानी प्रशोधन केन्द्रबाट पानी वितरण हुने ललितपुर महानगरपालिकाको ओडा नम्बर 14, 18, 21, 22 र 25 पानी वितरण प्रभावित हुने भएको हो। दक्षिणकाली नगरपालिका ओडा नम्बर 4-7 मूलको पानी संकलन गर्न प्रयोग गरिँदै आइरहेको पाइपलाइन मरमत गर्दा अवरोध आउने भएको हो। र पीएल सिंह मेमोरियल टी20 कपको फाइनल खेलमा आज पोखरा र काठमाडौँ महानगरपालिका खेल्दैछन्। फाइनल खेल कृतिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज बेलुका 6 बजेदेखि हुनेछ। हिजो भएको खेलमा पोखरा महानगरपालिकाले वीरगंज महानगरपालिकालाई 44 रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो। काठमाडौँ महानगरपालिकाको आयोजना र बागमती प्रदेश क्रिकेट संघको व्यवस्थापनमा चलिरहेको प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बर्ड फ्लू भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया शुरू। काठमाडौँ उपत्यका र आसपासमा विशेष सावधानी अपनाउन आह्वान। माइती घरमा दृष्टिबीनहरूको धरना 6 दिनमा चल्दै सरकारको ध्यानकर्षण नभएको गुनासो। र काठमाडौँ महानगरले टेकु अस्पताललाई रेबिज विरूद्धको खोप उपलब्ध गरायो। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819372375।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरूरी

0: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
1: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय संखुवा सभा, हिमावी टोल, खादबारी। आवश्यक कागजात: बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाणपत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
0: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97922520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय संखुवा सभा।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू:
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुती गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा:
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295625320 र 98420505041।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9919-32-76-75।
5: आयो सबको घर घर मा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू:
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा:
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62-320 र 9842-50-541।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
3: नमस्कार है वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुर त हाम्रै सकुवासभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुदुसुक बाटो दूरसञ्चार जाने बाटो।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
11: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842069801, जनक पौडेली 9852558344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
13: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
13: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
12: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनश्च हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
12: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
12: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
13: प्रोप्राइटर सुनु एन भीमका दाइली।
12: सम्पर्क 0291400084 र 9804045827।
14: आयो सबको घर घरमा।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
17: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
18: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
19: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
20: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654, र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ संखुवा सभा।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिस्निङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029 560 580, 99 525 160 580 र 99 421 08 181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी एक, सम्खुवा सभा।
12: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
13: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
12: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
13: हाम्रा सेवाहरू
12: दाँत नदुखाई खोल्ने,
13: दाँत भर्ने, दाँतको आसुति गर्ने,
12: दाँतको एक्सरे सुविधा,
13: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
13: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
12: ध्यान दिनै पर्ने कुरा।
13: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
14: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाग ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4 20 50 541।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
2: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 9852160580 र 9841081181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा
3: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन
4: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 9852555768 9852555768
6: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
7: ओहो लु नमस्कार है सर
8: ओहो लु नमस्कार है सर नमस्कार
7: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
8: हो नि सर ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
7: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो
9: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ
9: छटाल टेलरिङ सेन्टर खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
7: डिजाइनर सुमन ठटाल 9865349444
9: र 029590155
10: More style, more design. Total Tailors.
11: दाँत बलियो भयो भने आँत बलियो हुन्छ
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
11: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
9: हाम्रा सेवाहरू
11: दाँत नदुखाइ खोल्ने
9: दाँत भर्ने दाँतको आसुति गर्ने
11: दाँतको एक्सप्रेस सुविधा
9: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने
9: दाँत नहुने बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
11: ध्यान दिनै पर्ने कुरा
9: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
11: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
12: पाथीभरा डेन्टल खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 029562320 र 9842505041
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
14: त्यसको लागि के को चिन्ता
12: हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
13: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
13: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 9843447262,
13: 9810555580
12: र व्हाट्सएप नम्बर 9552028646।
14: आयो सबको घर घरमा।
15: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
16: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
13: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
12: दाँत खुल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गोटिङको दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
12: सम्पर्क नम्बर 0295906667 र 9842226।

0: Anak, anak ko, dito sa inyo, iyo. Kamu ko na tayo na.
1: Saan ba po sa gulay raw? Kasama na dito sa gulay?
0: No. Malayang sa ko, dito sa inyo.
2: Pensi.
0: Kapit ka ba?
2: Yes, ko ba? Yung 40 rupiah.
0: Mam,
2: nie mam. Pojedę do mnie, bankita, a ile to mu daro, tak? To by ale nie było nic harabu, a ja.
0: Kojedę do mnie, papikalam. Udaro, że nie mam tym silgan. म दादालाई पैसा पठाइदिनु भन्छु आज अनि किनौँलाई म दबाईले किनी घरमै बस्छु म घाँस काटेर आउँछु है
3: सरी आइजी स्कुल जान
0: म जान्न बाबु अनि अर्को बाबु खोइ त आज
3: उसको बाबा बिक्नु भएको छ जे हुन्छ त्यही भएर ऊ जान्न

0: ritirati.
1: Co?
2: म त आएँ नि, सन्चै छ
1: बाबा पो?

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: पालिकाका लागि मुख्य चुनौती
6: चालू आर्थिक वर्षको खाता बन्द हुन 12 दिन बाँकी हुँदा पुँजीगत खर्च 35% भन्दा पनि कम लक्ष्यको 76% राजस्व संकलन
5: प्रविधिको तीव्र विकाससँगै मौलिक लोक दोहोरी संकटमा संरक्षणका लागि सही पुस्तान्तरण आवश्यक
7: हरेक अभिभावकले हाम्रो संस्कृति हाम्रो मौलिकपन हाम्रो चाहिँ नेपाली पहिचान भनेको यसमा छ हामीले यसलाई छोड्यौं भने हाम्रो अस्तित्व रहन्न भनेर त्यो नमजा गर्ने प्रभाव गर्नु नै आधारभूत शर्त जस्तो लाग्छ
6: इरान र अमेरिका फेरि एक अर्कामाथि आक्रमणमा सम्झौता उल्लंघनबारे अर्को पक्षमाथि आरोप
5: र विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै
8: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
8: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
11: फोन 056-494-333 493-555
12: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
13: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
6: नेपाल दर्पणमा अब खबरको सिलसिला सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले कार्यदिन हप्तामा 5 दिन मात्र हुँदा मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताउनु भएको छ थुनुवा मुद्दा सार्वजनिक सरोकारका विवाद र माना चामल जस्ता शीघ्र किनारा लगाउनु पर्ने मुद्दाहरूमा कार्यबोझ बढ़ेको उहाँको भनाइ छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने जस्तो चुनौतीपूर्ण स्थिति आएको टिप्पणी गर्दै उहाँले पुराना र प्राथमिकता प्राप्त मुद्दाहरू समयभित्रै टुंग्याउन प्रतिबद्ध रहेको पनि बताउनुभयो यस्तै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अनियन्त्रित सामाजिक सञ्जाल न्यायपालिकाका लागि प्रमुख चुनौती रहेको बताउनु भएको छ परम्परागत संचार माध्यमसँग सम्बन्ध सहज रहे पनि नियमन बाहिरका सामाजिक सञ्जालले समस्या निम्त्याएको उहाँको भनाई छ यो चुनौतीलाई केवल न्यायपालिकाको मात्र नभई विधिको शासन न्यायिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताकै साझा समस्याको रूपमा बुझ्नुपर्नेमा उहाँले जोड़ दिनुभयो साथै एआईद्वारा सृजित नक्कली आवाज र सामग्रीले न्यायिक प्रक्रियामा असर पार्न सक्ने भन्दै संचारकर्मीहरूलाई सचेत रहन आग्रह गर्नुभयो। यस्तै न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नआएका मुद्दाहरू शून्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनले अवरोध पुर्याएको बताउनुभयो। गएको वर्ष आठ वर्ष पुराना मुद्दाहरू फर्स्युट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष पाँच वर्ष नआएका मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको थियो, तर भदौ 23 र 24 गतेका घटना र त्यसपछिको असहज परिस्थिति कारण लक्ष्य प्राप्तिमा बाधा परेको उहाँको भनाई छ।
5: चालू आर्थिक वर्षको सरकारी बजेट खर्च गर्ने समय सीमा 12 दिन मात्रै बाँकी हुँदा संघीय सरकारले पूँजीगत बजेटको 35% पनि खर्च गर्न सकेको छैन। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान रहेको छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाता बन्दी भनिन्छ, जस अनुसार असार 25 गते राति 12 बजेदेखि खाता बन्द गर्नु पर्छ। तर महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकारले हिजो बेलुकासम्ममा विकास निर्माणको काममा खर्च हुने पूँजीगत तर्फ 1,42,23,68,00,000 रूपियाँ मात्रै खर्च गरेको छ, जुन लक्ष्यको 34.87% हो। कर्मचारीको तलब भत्ता, कार्यालय संचालन लगायतमा खर्च हुने चालू तर्फ 80.42% र ऋण तिर्ने लगायतमा खर्च हुने वित्तीय व्यवस्थापन तर्फ भने 83.41% खर्च भइसकेको छ। कुल सरकारी खर्चतर्फ भने 14,98,86,00,000 बराबर पुगेको छ। यो कुल लक्ष्यको 71.53% हो। सरकारले हिजो एकै दिन 5,36,82,00,000 खर्च गरेको थियो। यसैबीच चालू आर्थिक वर्ष पूरा हुन 19 दिन बाँकी हुँदा सरकारले राजस्व संकलनमा लक्ष्यको 75.17% हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म 11,12,48,46,00,000 राजस्व संकलन भएको हो।
6: यसपालि देशमा मनसून भित्रिएको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधबारदेखि देशभर वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसमविद उज्जवल उपाध्यायका अनुसार आउँदो बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना छ भने पश्चिम र सुदूरपश्चिममा बिहिबारदेखि राम्रो वर्षा हुनेछ। धान रोपाईका लागि आकाशे पानीको भर पर्नेहरूका लागि आउँदो शुक्रबार उपयुक्त हुने उहाँको भनाइ छ। पूर्वमा मेचीदेखि पश्चिममा नारायणी नदी बीचका तराई क्षेत्रमा भने मंगलबार नै राम्रो वर्षा हुने सम्भावना छ। अर्को हप्ता अर्थात असार 22-29 गतिको बीचमा देशभर नै ठूलो वर्षाको सम्भावना रहेको मौसमविद उपाध्यायले बताउनुभयो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी असार 5 गते पूर्वमा प्रवेश गरेको मनसून असार 8 गण्डकी र लुम्बिनी प्रदेशसम्म फैलिएको छ। तर मनसून अझै कमजोर अवस्थामै रहेकाले वर्षा नहुँदा पश्चिम तराईमा चर्को गर्मी कायमै छ। पछिल्लो 6 घण्टामा गण्डकी र बागमती प्रदेशका केही ठाउँ तथा अरू प्रदेशका 1-2 ठाउँमा मात्रै पानी परेको छ।
5: नेपालमा बितेको 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दोब्बरले बढ़ेका छन्। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक हिरादेवी निरौलाका अनुसार आर्थिक वर्ष 2077-78 15,187 रहेका सरकारी सहुलियत लिने क्यान्सर बिरामीको संख्या आर्थिक वर्ष 2081-82 28,678 जना पुगेको छ। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर पीड़ितलाई 1,00,000 रूपियाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ। प्रदेश सरकारले पनि थप 1,00,000सम्मको सहायता उपलब्ध गराउँदै आएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण साहीका अनुसार अत्याधिक जाड रक्सी, चुरोट बीडीको प्रयोग, फास्टफूड तथा जंक फूडको बढ़दो प्रयोग, व्यायामको कमी र मोटोपन क्यान्सरका प्रमुख कारण हुन्। उहाँले सन्तुलित खानपिन, नियमित व्यायाम र जाड रक्सी तथा चुरोट बीडीबाट टाढा रहन सके क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने बताउनुभयो। नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन र पेटको क्यान्सर सबैभन्दा बढ़ी देखिएका छन्। सरकारले किशोरीहरूलाई पाठेघरको मुख क्यान्सरको विरूद्ध एसपीभी खोप निशुल्क उपलब्ध गराउन थालेको छ।
6: यसैबीच काठमाण्डु महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताललाई 1,800 भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ। अस्पतालमा रेबिज विरूद्धको खोप अभाव हुने सम्भावना बढ़ेपछि अस्पतालले महानगरसँग सहयोग मागेको थियो। महानगरका कार्यवाहक मेयर सुनिता डंगोल आज अस्पतालमै पुगेर खोप उपलब्ध गराउनु भएको हो। जनावरले तोकेपछि उपचारका लागि जाने मुख्य अस्पतालमै खोप अभाव हुँदा थप जोखिम उत्पन्न हुने भएकोले खोप उपलब्ध गराएको उहाँको भनाइ छ। अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाका अनुसार काठमाडौँ महानगरले प्रदान गरेको खोप झण्डै 9 दिनलाई पुग्छ।
5: बर्ड फ्लूको संक्रमण तीव्र बनेपछि सरकारले भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने काम शुरू गरेको छ। 11 जिल्लाको 82 ठाउँमा संक्रमण पुष्टि भइसकेकोमा फैलने क्रम तीव्र बनेपछि संक्रमित भाइरसमा आनुवंशिक परिवर्तन भए नभएको थाहा पाउन राष्ट्रिय जनसंख्या प्रयोगशालासँगको सहकार्यमा जीन विश्लेषण शुरू गरिएको पशु सेवा विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा देखिएको भाइरसको नमूनाबाट यो विश्लेषण भइरहेको विभागले जनाएको छ। यसबाट भाइरस कस्तो किसिमको र कहाँबाट आएको हो भनी पत्ता लगाइन्छ। काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेका केही क्षेत्रमा संक्रमण अझै देखिरहेकाले विशेष निगरानी बढ़ाएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। विभागले पंक्षी पालन किसानलाई फार्ममा जैविक सुरक्षाको मापदण्ड कड़ाईका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पुनः निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जंगली पंक्षीसँग घर पालुवा पंक्षीको संक्रमण हुन नदिन आग्रह गरेको छ। साथै फार्ममा अस्वाभाविक रूपमा धेरै पंक्षी बिरामी वा मरेको देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन विभागले अनुरोध गरेको छ।
6: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
14: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले हप्तामा 2 दिन बिदाले सर्वोच्चको मुद्दा व्यवस्थापनमा समस्या, नवयुवा आन्दोलन लक्ष्यमा बाधक, अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौती, चालू आर्थिक वर्षको खाता बन्द हुन 12 दिन बाँकी हुँदा पूँजीगत खर्च 35% पनि पुगेन, लक्ष्यको 76% राजस्व संकलन, आउँदो बुधबारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, अर्को हप्ता पनि धान रोपाईका लागि अनुकूल समय रहने लगायतका खबर प्रस्तुत गरे।
5: अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा असार 22 गतेदेखि साउन 4 गतेसम्म रातको समय गाड़ी चलाउन नपाइने भएको छ। जिल्ला सुरक्षा समिति काभ्रेले सड़क स्तरोन्नति कार्यलाई तीव्रता दिन टिप्पर र ठूला मालवाहक ट्रकलाई पूर्णत प्रवेश निषेध गर्नुका साथै अरू गाड़ीलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म रोक लगाउने निर्णय गरेको हो। समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार आर्थिक वर्षको अन्त्यमा निर्माण सामग्री ढुवानी प्रभावित नहोस् भन्ने उद्देश्यले यात्रु तथा मालवाहकलाई वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिश गरेको छ। तोकिएको समयमा एम्बुलेन्स सहित अत्यावश्यक सेवाका गाड़ीहरू भने चलाउन पाइनेछ।
6: यसैबीच हामीले भर्खरै प्राप्त खबर अनुसार प्युठानको स्वर्गद्वारी नगरपालिकाको उपमेयर चढ़ेको गाड़ी दुर्घटनामा परेको छ। 50 वर्ष उपमेयर मीनराज राणा मगरले आफैले चलाएको गाड़ी झण्डै 300 मिटर तल पुगेर रूखमा अड्किएको अवस्थामा फेला परेको छ। अहिले गाड़ी सहित उहाँलाई निकाल्ने प्रयास भइरहेको छ। गाड़ीमा उहाँ एक्लै रहनु भएको प्रहरीले जनाएको छ।
5: मोरङ कारागारका कैदीबन्दीहरूबाट रकम वसुलेको अभियोगमा विराटनगरका अभिषेक गिरी पक्राउ परेपछि उनीसँग मिलेमतो गरेको आरोपमा चौकीदार राकेश यादव पनि अनुसन्धानमा तानिएका छन्। यादवलाई पक्राउ गर्न खोज्दा कैदीबन्दीहरूले कारागारभित्रै चर्को नाराबाजी र विरोध प्रदर्शन गरेपछि कारागार परिसरमा तनाव भएको छ। स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि प्रहरीले यादवलाई कारागारभित्रै राखेर बयान लिन थालेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहान गिरीको घरमा छापा मार्दा केही शंकास्पद तमसुक फेला पारेको छ। गिरीले कैदीबन्दीहरूको दैनिक तथा वार्षिक भत्ता र श्रम पारिश्रमिक आफ्ना सहयोगीहरूको बैंक खातामा ट्रान्सफर गर्न लगाउने गरेको प्रहरीको भनाइ छ। अहिले हिरासतमा रहेका गिरी बिरामी भएको निहुमा कोशी अस्पतालमा भर्ना भएका छन्।
6: सुरक्षित पुनर्स्थापना बिना कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउने शुक्रबार 19 गतिसम्म होल्डिङ सेन्टर छाड्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित बनेका हुन्। आज उनीहरूले माइतीघरदेखि बबर महलसम्म प्रदर्शन गरेका छन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ। होल्डिङ सेन्टरबाट हट्न पटक पटक दबाव दिँदै मानसिक तनाव बढ़ेको थापाथली सुकुमवासी बस्तीबाट हटाइएका दल बलबहादुर खातीले बताउनुभयो। यसै गरी सरकारका विभिन्न निकाय र प्रहरीहरूले 25,000 रूपियाँ बुझेर होल्डिङ सेन्टर छाड्न दबाव दिँदा कहाँ गएर बस्ने भन्ने चिन्ता बढ़ेको शंखमूलबाट हटाएका सुरेश राईले दुखेसो गर्नुभयो।
5: काठमाडौँको माइतीघर मण्डलमा दृष्टिविहीनहरूको आन्दोलन आज छैठौं दिनमा पनि जारी छ। आफ्ना मागहरूप्रति सरकारको ध्यान आकर्षण गराउन सड़कमा उत्रिएका प्रदर्शनकारीहरूले राज्यको मौनता कड़ा असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले सड़कमा व्यवसाय गर्न नदिएपछि आफूहरूको गाँस बाँस र कपासको व्यवस्थापन गर्न माग गर्नुपर्ने उनीहरूको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समेत रहेका दृष्टि

0: अर्थात योगदान पुर्याउँछन्। महिला, युवा र गरीब समुदायका लागि उद्यम आय आर्जनको प्रमुख आधार बनेका छन्। तर वित्तीय पहुँचको अभाव, कमजोर पूर्वाधार, सीमित बजार र डिजिटल नियामकीय प्रक्रियाले यी उद्यमलाई अझै चुनौतीमा राखेको छ। राष्ट्रसंघले डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र हरित नवप्रवर्तनलाई यी उद्यमका लागि नयाँ अवसरका रूपमा देखेको छ। यसका लागि सरकार, निजी क्षेत्र र विकास साझेदार बीच सहकार्य अपरिहार्य रहेको संयुक्त राष्ट्रसंघको भनाई छ। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। गएको हप्ता अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर गरेका इरान र अमेरिकाले फेरि एकअर्कामाथि आक्रमण गरेका छन्। दुवै पक्षले एकअर्कामाथि सम्झौता उल्लंघनको आरोप लगाएका समाचार संस्था रोइटर्सले जनाएको छ। आज इरानको विदेश मन्त्रालयले पश्चिमी एशियामा रहेका अमेरिकी सैन्य अखडाहरूमा प्रत्याक्रमण गरिएको जनाएको छ। आफ्नो दक्षिणी तटमा भएको अमेरिकी हवाई आक्रमणको जवाफमा यो कदम चालिएको इरानको दावी छ। बहराइनले पनि इरान ले आफ्नो देशमा ड्रोन आक्रमण गरेको भन्दै कड़ा निन्दा गरेको छ। यसअघि हिजो अमेरिकाले इरानका मिसाइल तथा ड्रोन स्थलहरू र समुद्री क्षेत्रका राडार केन्द्रहरूमा आक्रमण गरेको थियो। बिहिबार हर्मुज जलमार्गमा एक कार्गो जहाजमाथि भएको आक्रमणको जवाफमा यो कार्यवाही गरेको अमेरिकाको दावी छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको आक्रमणलाई शान्ति सम्झौताको उल्लंघन भन्नुभएको छ। उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल मार्फत इरानलाई संवादमा आउन आग्रह गर्दै हिंसाको जवाफ हिंसाबाटै दिइने बताउनु भएको छ। तनाव बढ़ेपछि हर्मुजमा अलपत्र परेका जहाजहरूको उद्धारमा खटिएको अन्तर्राष्ट्रिय समुद्री संगठन आईएमओले उद्धार कार्य स्थगित गरेको छ। आईएमओका महासचिवका अनुसार अहिलेसम्म झण्डै 115 जहाज बाहिर निकालिएका छन् भने झण्डै 500 जहाज अझै हर्मुजमै अलपत्र छन्। अमेरिका र इरान बीच हर्मुज पूर्ण रूपमा खुला गर्ने र उच्च सम्वर्धित युरेनियम भण्डारणको भविष्यबारे वार्ता चलिरहेको छ। अन्तरिम सम्झौता अनुसार यी दुवै मुद्दा 60 दिनभित्र टुंग्याउनु पर्नेछ।
0: यसैबीच लेबनान, इजरायल र अमेरिकाले मध्यपूर्वमा शान्ति स्थापनाको मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकामा भएको 5 चरणको वार्तापछि भएको यो सम्झौतामा लेबनानी सेनाले इजरायलले कब्जा गरेका क्षेत्रहरूको नियन्त्रण लिने र हिजबुल्लाहलाई निशस्त्र पार्ने प्रक्रिया अघि बढ़ाउने उल्लेख रहेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यो सम्झौताले स्थायी शान्ति र सुरक्षाको ढाँचा निर्माण गर्न थालेको बताउनु भएको छ। साथै अमेरिकाले मानवीय सहायताका लागि 10 करोड़ डलर उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले हतियार नछोडेसम्म इजरायली सेना लेबनानबाट नफर्कने बताउनु भएको छ। हिजबुल्लाहका प्रमुख नईम कासिमले इजरायलले बिना शर्त लेबनानी भूमि छाड्नुपर्ने माग गर्नुभएको छ। यस द्वन्द्वमा अहिलेसम्म 10 लाख भन्दा बढ़ी लेबनानी विस्थापित भएका छन्।

0: 4,200 भन्दा बढ़ीको ज्यान गएको छ। विदेशकै अर्को खबरमा भेनेजुएलामा गएको बुधबार गएका 7.2 र 7.5 म्याग्निच्युडका दुई विनाशकारी भूकम्पमा 920 जनाको ज्यान गएको पुष्टि भएको छ। भूकम्प गएको 72 घण्टा पछि पनि 51,000 जना भन्दा धेरै मानिस हराइरहेका छन्। उद्धार तथा सहयोगमा खटिने निकायहरूका अनुसार भूकम्प पछिको पहिलो 48 देखि 72 घण्टामा मानिसहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहन्छ। त्यो सम्भावनालाई लामो समय कायम राख्नका लागि पानी र खाना महत्वपूर्ण हुन्छ। उद्धारकर्मीहरूले भत्किएका घर र भवनका भग्नावशेषहरूमा मानिसहरूको खोजी गरिरहेका छन्। सबैभन्दा धेरै विनाश भएको ला गुइरा राज्यमा ट्राफिक जामका कारण खोजी कार्यमा बाधा पुगेपछि आज राति गए रातिदेखि अनुमति पास भएकालाई मात्रै त्यस क्षेत्रमा प्रवेश गर्न दिएको छ। तर कसलाई प्रवेश गर्न दिइन्छ भने विस्तृत सार्वजनिक भने भएको छैन। अहिले उद्धारमा ठूलो कठिनाई भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका 6 खेल भोलि बिहान हुन लागेका हुन्। यी खेलहरूले नकआउट चरणमा पुग्ने बाँकी 4 टोलीको टुंगो लगाउनेछन्। भोलि बिहान 3:15 न्यू जर्सी रंगशालामा समूह एलका पनामा र इंग्ल्याण्ड खेल्नेछन्। यही समयमा समूह एलकै क्रोएसिया र घाना फिलाडेल्फिया रंगशालामा खेल्दैछन्। यस्तै भोलि बिहान 5:15 समूह के का कोलम्बिया र पोर्चुगल मियामी रंगशालामा तथा डीआर कंगो र उज्बेकिस्तान एटलान्टा रंगशालामा खेल्नेछन्। भोलि बिहान 8:00 समूह जे का अल्जेरिया र अस्ट्रिया क्यान्सास सिटी रंगशालामा खेल्नेछन् भने त्यही समयमा अर्लिङटन रंगशालामा जोर्डन र अर्जेन्टिना खेल्नेछन्। भोलि बिहानका सबै खेल अमेरिकामा हुन लागेका हुन्। भोलि बिहान खेल्ने टोली मध्ये कोलम्बिया र अर्जेन्टिना पहिले नै नकआउट चरणमा पुगिसकेका छन्। इंग्ल्याण्ड खेललाई बराबरीमा रोक्न सकेमा पनि नकआउट चरणमा पुग्छ। हारेमा पनि घानाको नतिजामा भर पर्छ। घाना र पोर्चुगलका लागि खेल ड्र भए पनि पुग्छ। क्रोएसियाले अघि बन्न जित्नै पर्छ। अस्ट्रेलिया र अल्जेरियाले जित्नै पर्छ वा ड्र र भागेको केही सुविधा पनि छ। यदि भोलि बिहानको खेलमा पोर्चुगलले हारेमा र आफूले जितेमा डीआर कंगो पनि नकआउट चरणमा पुग्न सक्छ।
0: खबरको सिलसिला यति नै। आज शनिबार, अब पालो रंगदर्पणको।
1: आजको रंगदर्पण मौलिक पहिचान लोकदोहोरीमा भित्रिएको समस्या र यसको संरक्षणमा केन्द्रित छ। हिजोका दिनमा घाँस दाहुरा र मेलापात जाँदा स्वतस्फूर्त रूपमा निस्कने लोकदोहोरीका भाकाहरू आज प्रविधिको विकास र व्यावसायिकताको नयाँ मोडमा पुगेका छन्। नेपाली गाउँवेशी र वनपाखाका सुख दुःखलाई जीवन्त रूपमा प्रस्तुत गर्ने यो विधा केवल गीत मात्र नभएर हाम्रो राष्ट्रिय पहिचान र अस्तित्वको बलियो खम्बा हो। यही परिवेशलाई आत्मसात गर्दै कला र संस्कृतिको देशकै जेठो र आधिकारिक निकाय सांस्कृतिक संस्थानले लोकदोहोरीको घट्दो गुणस्तर र प्रविधिले निम्ताएका गम्भीर चुनौतीहरूमाथि समीक्षा गर्ने थलो समेत प्रदान गरेको छ।

0: डिजिटल प्रविधिको सहजतासँगै संगीत क्षेत्रमा नयाँ र गम्भीर संकटहरू पनि भित्रिएका छन्। पुराना र दिग्गज धरोहरहरूले सृजना गरेका कालजयी गीतहरूलाई एआई को प्रयोग गरेर बिगार्ने र जथाभावी बनाउने प्रवृत्ति छ्याप छ्याप्ती देखिन थालेको छ। यसले एकातिर नयाँ पुस्तालाई लोकगीतको वास्तविक स्वरूप बारे भ्रम पैदा गरेको छ भने अर्कोतिर स्रष्टाहरूको प्रतिनिधि अधिकार र बौद्धिक सम्पत्तिको दुरूपयोग भइरहेको छ। यस्ता प्रविधिको दुरूपयोग रोक्न र नियमन गर्नका लागि राज्य स्तरबाटै दूरदर्शी र स्पष्ट नीति तथा प्रविधिको विकास हुनुपर्ने सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन बताउनुहुन्छ।
1: जुन एउटा मौलिक चिज छ, जुन एउटा हाम्रो चाहिँ पुर्खाको अस्तित्वसँग जोडिएको कुरा छ, नेपाली पहिचानसँग जोडिएको कुरा छ, राष्ट्रिय अस्तित्वको सवालको कुरा छ, यसलाई त त्यो व्यावसायिक हिसाबले भनेर चाहिँ मार्नु त भएन नि, त्यो अपराध भयो क्या। यो विषयलाई, यो एजेन्डालाई नेपालमा यो बुझ्न सक्नु भएको छैन, स्रष्टाले त बुझ्नु भएको छैन भने आम साधारण चाहिँ जो चाहिँ शोकको रूपमा बनाउने उहाँलाई त थाहा छैन, त्यो गरिनु हुँदैन। त्यसलाई चाहिँ निश्चित पारिनुपर्छ, स्पष्ट रूपमा नै स्रष्टाहरू मिलेर नै त्यही अनुकूलको चाहिँ राजनीति स्पष्ट चाहिँ बन्नु पर्दछ।
0: हिजोका स्रष्टाहरू गाउँ बस्ती र पाखा पखेरामा पुगेर मौलिकताको खोज र अनुसन्धान गर्थे, जसले गर्दा उनीहरूको सृजनामा नेपाली माटोको सुगन्ध हुन्थ्यो र ती गीतहरू कालजयी बन्थे। तर आज शहरका रोधीघर, दोहोरी साँझ र सामाजिक सञ्जालहरूमा दोहोरीको संख्या र लोकप्रियता गणितीय रूपमा बढ़ेको देखिएता पनि त्यसको आन्तरिक गुणस्तर, भाव र गहिराई भने खस्किएको छ। 15 वर्ष अगाडिका दोहोरी र अहिलेका दोहोरीमा तुलना गर्दा विस्तारै त्यसको भाव पक्ष र कलाकारहरूको प्रस्तुत गर्ने मुख्य विषयवस्तु निकै खस्किएको, हरेक टुक्कामा हुने गहिरो भाव हराउँदै गएको तथा सीमित कलाकार बाहेक धेरैमा अध्ययन, शब्द चयनको क्षमता र विषय विज्ञताको चरम अभाव देखिएको अनुभव व्यक्त गर्नुहुन्छ संस्थानका कार्यक्रम उपप्रमुख रोहित सुवेदी।
2: लोक दोहोरी र यो क्षेत्रको त्यो मर्म नबुझेर पनि हुन सक्ला, विषय विज्ञताको अभावले हुन सक्यो होइन। हिजोका दिनमा जे देखिन्थ्यो, हामीले जे कार्यक्रममा जाँदाखेरि उहाँहरूका प्रस्तुतिहरूबाट जुन खालको मजा लिन्थ्यौं, अहिले चाहिँ त्यो टाइपको चाहिँ नभएको हो कि भनेर आम दर्शकहरूले पनि त्यो खालको एउटा बुझाइ रहेको मैले पाएको छु। र प्रत्यक्ष रूपमा जस्तै त्यो होटिङ ताली प्रत्येक शब्द शब्दमा त्यो अहिले चाहिँ आम दर्शकहरूबाट त्यो हामीले देखिरहेका अथवा भेटिरहेका छैनौं।
0: नेपालको भूगोल र पर्यावरणको विविधता अनौठो छ, जहाँ हरेक आधा घण्टाको दूरीमा हिमाल पहाड़ र तराईको परिवेश बदलिन्छ। यही पर्यावरणको प्रभाव हाम्रो लोक संस्कृति र संगीतको लवजमा पनि पर्ने गर्छ र यही विविधता नै हाम्रो देशको वास्तविक सुन्दरता हो। जबसम्म नेपाली लोक जीवित रहन्छ तबसम्म यो संस्कृति रहिरहन्छ।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
6: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा।

जीएनजी आन्दोलनबारे मानवाधिकार आयोगको प्रतिवेदनप्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि, सम्बन्धित कागजात उपलब्ध गराउन माग। नेपालका विश्वविद्यालयहरूमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ्दै, व्यवस्थापन संख्यामा सबैभन्दा धेरै विद्यार्थी। भेनेजुएलामा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 900 नाग्यो, 3000 बढ़ी घाइते। र विश्वकप फुटबलमा आज राति इंग्ल्याण्ड र पानामा तथा क्रोएसिया र घाना बीच प्रतिस्पर्धा हुँदै

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सहकर्मी तारा र म अनिल। सुरु गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
2: एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ 23 र 24 गते भएका जेएनजी आन्दोलन सम्बन्धी घटनामा राष्ट्रिय मानवाधिकार आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन निर्णय र सम्बन्धित कागजात उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गरेका छन्। अध्यक्ष ओलीका तर्फबाट एमाले नेता महेश बर्तौराले आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गराएका हुन्। निवेदनमा आयोगको निर्णयमा तथ्य र सिफारिशबीच मेल नखाएको अध्यक्ष ओलीको दावी छ। अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्रीका रूपमा आफूले गरेका काम कारवाही कानून विपरीत नभएको निष्कर्ष निकालिएको भनिए पनि संविधान र कानूनले कार्यवाही गर्न नमिल्ने व्यक्तिमाथि पश्चादर्शी कानून बनाएर कार्यवाही गर्न सिफारिश गरिएको भन्ने सार्वजनिक निर्णयप्रति शंका व्यक्त गरेका छन्। अध्यक्ष ओलीले आएको अनुसन्धान प्रतिवेदनको प्रतिलिपि उपलब्ध गराई कानूनको पालना गर्ने गराउने कार्यमा सहयोग गरिदिन आग्रह समेत गरेका छन्।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
3: कान्तिपुर सविस्तार।
1: नेपालका विश्वविद्यालयहरूमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै गएको छ। ती मध्ये व्यवस्थापन संख्यामा सबैभन्दा धेरै विद्यार्थी भर्ना हुने गरेका छन्। व्यवस्थापन संख्यामा व्यावसायिक र बजारमुखी पढ़ाई तथा रोजगारीको सम्भावना बढ़ी भएकाले विद्यार्थीको आकर्षण बढ़ेको हो। अहिले विश्वविद्यालयहरूले क्यालेण्डर लागू गरेर शैक्षिक कार्यक्रम व्यवस्थित गर्न थालेकाले समेत विद्यार्थी बढ़ेको प्रसंगसहित कान्तिपुर कर्मी सुदीप कैनीले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
4: विश्वविद्यालय भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढ़ेर 30 पुगेको छ। मुलुकभर आंगिक र सम्बन्धन प्राप्त गरी 1,608 क्याम्पस छन्। आर्थिक सर्वेक्षण अनुसार विश्वविद्यालय र प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 10% वृद्धि भएको छ। आर्थिक वर्ष 2080-81 6,72,499 विद्यार्थी भर्ना भएका थिए, जुन गत शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थी संख्या भन्दा 76,903 कम हो। शिक्षा मन्त्रालयले तथ्याङ्क अनुसार सबै विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या बढ़ेको देखिन्छ। सन् 2015 विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदन अनुसार 12 विश्वविद्यालय तथा प्रतिष्ठानमा 4,07,000 विद्यार्थी अध्ययनरत थिए। त्यति बेला पनि उच्च शिक्षा अध्ययन गर्ने मध्ये 80% विद्यार्थी त्रिवीमा भर्ना हुन्थे। 10 वर्षमा 5% विद्यार्थी मात्रै अन्य विश्वविद्यालयमा भर्ना भएको देखिन्छ। भर्ना हुने मध्ये 89% स्नातक तह, 10% स्नाकोत्तर र बाँकी 1% एमफिल तथा पीएचडी विद्यावारिधि तहमा भर्ना हुने गरेको आयोगको तथ्याङ्क छ। विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष देवराज अधिकारीले 3 कारणले उच्च शिक्षामा विद्यार्थी संख्या बढ़ेको बताए। विभिन्न मुलुकमा जारी युद्धका कारण रोकिएका विद्यार्थी यही भर्ना हुँदा संख्या बढ़ेको उनले जानकारी दिए। कोविड महामारीदेखि कोर्स पूरा नगरेर तह खप्टिएका कारण पनि संख्या बढ़ेको उनको भनाई छ। तेस्रो कारण, विश्वविद्यालयहरूले शैक्षिक क्यालेण्डर लागू गरेर शैक्षिक कार्यक्रम व्यवस्थित गर्न थालेपछि केही विद्यार्थी थपिएका छन् उनले भने। गत वर्ष कक्षा 12 विद्यार्थी उत्तीर्ण दरमा पनि अघिल्ला वर्षहरूको तुलनामा सुधार देखिएको थियो। त्यसकारण पनि उच्च शिक्षामा भर्ना हुने विद्यार्थीको संख्या बढ़ेको हो। त्रिवीका प्राध्यापक तथा व्यवस्थापन संकायका पूर्व डिन दिल्ली राम शर्माले कक्षा 12 उत्तीर्ण प्रतिशत बढ़ेका कारण उच्च शिक्षामा स्वत विद्यार्थीको चाप थपिएको बताउँछन्। गत वर्ष कक्षा 12 परीक्षामा 61.71% विद्यार्थी उत्तीर्ण भएका थिए। अघिल्लो वर्षको तुलनामा नतिजामा 9% सुधार देखिएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 3,96,347 परीक्षार्थी मध्ये 2,42,465 जना उत्तीर्ण भएका थिए। ग्रेड वृद्धि परीक्षामा पनि 60% हाराहारी विद्यार्थी उत्तीर्ण भए। यो वर्ष झनै कक्षा 12 उत्तीर्ण दरमा सुधार भएको छ। एक साता अघि सार्वजनिक नतिजा अनुसार 64.13% विद्यार्थी उत्तीर्ण भएका छन्। प्राध्यापक शर्माले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीको आकर्षण रहेका केही मुलुकले विद्यार्थी भिसामा कडाई गर्दा पनि स्वदेशमै भर्ना हुने विद्यार्थीको संख्या बढ़ेको जनाए। पहिलेको तुलनामा अस्ट्रेलिया, क्यानाडा लगायत मुलुकले विद्यार्थी भिसामा कडाई गरेपछि नेपालका विश्वविद्यालयमा नै भर्ना भएर पढ़ने बढ़ेका हुन् उनले भने। प्रदेश स्तरमा समेत विश्वविद्यालय स्थापना भर्ना हुन थाले पनि विद्यार्थीको भार त्रिभुवन विश्वविद्यालयमा कायमै देखिन्छ। विद्यार्थी भर्ना तथ्याङ्क अनुसार 5,61,235 विद्यार्थी 75% त्रिवीमा भर्ना भएका छन्। चालू आर्थिक वर्षको चैत मसान्तसम्म विदेशमा उच्च शिक्षा अध्ययन गर्न 91,638 विद्यार्थीले एनओसी लिएका छन्। अघिल्लो आर्थिक वर्षमा एनओसी लिने विद्यार्थीको संख्या 1,23,000 थियो। विदेशी विश्वविद्यालयको सम्बन्धमा नेपालमा सञ्चालित कलेजमा 35,000 विद्यार्थी भर्ना भएको शिक्षा मन्त्रालयको तथ्याङ्क छ। मन्त्रालयको अनुमतिले विदेशी सम्बन्धमा सञ्चालन भएका कलेज 57 छन्। नेपालमा 15 केन्द्रीय र 6 प्रादेशिक गरी 21 विश्वविद्यालय तथा 6 केन्द्रीय र 2 प्रादेशिक गरी 8 स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उच्च शिक्षाको पठन पाठन हुन्छ। विगतदेखि नै विद्यार्थीको आकर्षण रहेको व्यवस्थापन संकायमा भर्ना दर झनझन बढ्दै गएको छ। 2015 तथ्याङ्क अनुसार उच्च शिक्षामा भर्ना हुने मध्ये 39% व्यवस्थापन संकायतर्फका विषयमा भर्ना हुन्थे। सन् 2025 तथ्याङ्क अनुसार व्यवस्थापन संकायमा पढ्ने विद्यार्थी 47.1% छन्। विद्यार्थी संख्याको हिसाबले पहिलो, दोस्रो र तेस्रो संकाय क्रमशः व्यवस्थापन शिक्षा र मानविकी देखिन्छन्। मानविकी संकायमा भर्ना हुने भन्दा दोब्बर शिक्षा र शिक्षामा भर्ना हुने भन्दा दोब्बर विद्यार्थी व्यवस्थापनमा भर्ना भएको देखिन्छ। व्यवस्थापनमा 3.5 लाख, शिक्षामा 1.5 लाख र मानविकीमा 70,000 विद्यार्थी भर्ना भएको तथ्याङ्क छ। इन्जिनियरिङतर्फ उल्लेखनीय रूपमा विद्यार्थी बढ़ेको देखिन्छ। शिक्षा, मानविकी, कृषि र मेडिकलको हिस्सा भने क्रमशः घट्दै गएको छ। मेडिकलमा पीसीएललाई विश्वविद्यालयबाट फेज आउट र 2075 यता कोटा प्रणाली कडाईपूर्वक लागू भएपछि विद्यार्थी संख्यामा गिरावट आएको हो। व्यवस्थापन संख्यामा व्यावसायिक र बजारमुखी पढ़ाई भएका कारण आकर्षण बढ़ेको आयोगका पूर्व अध्यक्ष अधिकारी बताउँछन्। त्रिभुवन, काठमाडौँ, पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र खुला विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गतका विषयहरू पठन पाठन गर्दै आएका छन्। यी सबै विश्वविद्यालयमा अन्यको तुलनामा व्यवस्थापनतर्फ भर्ना हुने विद्यार्थीको संख्या बढ़ी छ। यस्तै एक दशकमा शिक्षा र मानविकी संकायमा विद्यार्थीको संख्या बढ़ेको देखे पनि भर्ना दर भने घट्दो छ। सन् 2015 शिक्षा संकायमा 31.6% विद्यार्थी भर्ना भएका थिए। 2025 20.8% विद्यार्थी मात्रै भर्ना भएको शिक्षा मन्त्रालयको तथ्याङ्क छ। त्यस्तै मानविकी संकायतर्फ 11.3% घटेर 9.4% विद्यार्थीले मात्रै रोजेका छन्। कानून संकायमा विद्यार्थी संख्या बढ़ेको छ। गत वर्ष 9,500 विद्यार्थी कानून संकायमा भर्ना भएको तथ्याङ्क छ। त्रिवीले यस वर्षदेखि काठमाडौँ र बाहिर पनि आंगिक क्याम्पसहरूमा कानून संकाय पठन पाठन थालेकाले यो संख्या अझै वृद्धि हुने जनाइएको छ। विद्यार्थी संख्या धेरै भएका विश्वविद्यालयमा उत्तीर्ण प्रतिशत भने कमजोर देखिन्छ। विश्वविद्यालय अनुदान आयोगको सन् 2025 तथ्याङ्क अनुसार त्रिवीका 9 संकायमा विद्यार्थी उत्तीर्ण प्रतिशत 47.25 मात्रै रहेको छ। पूर्वाञ्चलमा 55.15% र पोखरामा 56.66% विद्यार्थी उत्तीर्ण भएको तथ्याङ्क छ। 12 केन्द्रीय विश्वविद्यालयको समग्रमा उत्तीर्ण दर 62% मात्र छ। यसको तुलनामा स्वास्थ्य विज्ञान प्रतिष्ठानको विद्यार्थी उत्तीर्ण प्रतिशत राम्रो छ। काठमाडौँ विश्वविद्यालयमा विद्यार्थी उत्तीर्ण प्रतिशत 67 छ। विश्वविद्यालयमा भर्ना भए पनि नियमित पठन पाठन नगर्ने र बीचमा कक्षा छाड्ने कारण पनि विद्यार्थी उत्तीर्ण प्रतिशत कमजोर देखिएको अनुदान आयोगका पूर्व अध्यक्ष देवराज अधिकारी बताउँछन्।
1: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौं। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर आज भोलि सधैँका लागि सानीमा घर कर्जा, सानीमा ब्याङ्क सबल अनि विश्वसनीय ब्याङ्क।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। मोरङ प्रहरीले विराटनगरका विवादास्पद छविका अभिषेक गिरीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आज बिहान विराटनगरको मधुमारा स्थित उनको घरबाट गिरीलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मोरङ कारागारका कैदीबन्दीलाई उपलब्ध गराइने भत्ता तथा अन्य रकम दुरूपयोग गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको हो। अवैध हतियार लुकाएर राखेको आशंकामा उनको घरमा छापा मारिएको भए पनि पक्राउको मुख्य कारण कैदीबन्दीसँग सम्बन्धित रकम हिनामिना गरेको आरोप रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले कारागारका कैदी बन्दीलाई प्राप्त हुने रकम गिरीले लगेको भन्ने उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान अघि बढ़ाइएको जानकारी दिए।
2: रेडियो कान्तिपुरले वरिष्ठ गायक संगीतकार तथा गिटारिस्ट मदन सिंह नेपालीलाई सलाम जिउँदो इतिहासलाई कार्यक्रम मार्फत सम्मान गरेको छ। काठमाडौँको तीनकुनी स्थित कान्तिपुर टेलिभिजनको स्टुडियोमा आयोजित कार्यक्रममा वरिष्ठ संगीतकर्मी नेपालीलाई सम्मान गरिएको हो। कार्यक्रममा नयाँ पुस्ताका बेनुप छेत्री, प्रसन्न राज भण्डारी, राजु तामाङ, ज्योति तामाङ र सलिना विकसितका कलाकारले नेपालीका गीतमा सांगीतिक प्रस्तुति दिएका थिए। त्यस्तै ड्रम्समा सुन्दर के महर्जन, गिटारमा सिद्धान्त शेरचन, किबोर्डमा सुनिल एस नेपाली र बास गिटारमा कृष्ण लिम्बुले साथ दिएका थिए। नेपाली गीत संगीतको क्षेत्रमा चार दशकदेखि अनवरत रूपमा पुर्याएको योगदानको कदर गर्दै वरिष्ठ संगीतकर्मी नेपालीलाई रेडियो कान्तिपुरले यसपटक सम्मान गरेको हो।
1: वैदेशिक रोजगार विभागले उजुरी फर्छोट नगर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। त्यस्ता कम्पनीले आगामी साउन एकदेखि वैदेशिक रोजगारमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थाती राखेको उजुरीलाई अन्तिम किनारा लगाउन उजुरी फर्छोट गर्न म्यान पावरको नवीकरण नगर्ने नीति दिएको हो। विभागले मुद्दा तथा अनुसन्धान कामलाई छिटोभन्दा छिटो टुंग्याउन खोजेको विभागकी महानिर्देशक मीरा आचार्यले बताइन्। विभागले यसोबारे म्यान पावर व्यवसायलाई जानकारी दिइसकेको छ। विभागमा 2057 सालदेखिका उजुरी थाती छन्। त्यस्ता उजुरी संस्थागत र व्यक्तिगत झण्डै 44,000 रहेका छन्। म्यान पावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति दिने प्रक्रिया छ।
2: प्युठानको स्वर्गदारी नगरपालिकाका उपमेयर मिनराज राणा मगरको आफैले चलाएको जीप दुर्घटना हुँदा मृत्यु भएको छ। स्वर्गदारी दुई बांगे सल्ला स्थित स्वर्गद्वारीबाट धनबाङतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा 50 वर्षीय राणा मगरको मृत्यु भएको हो। आज अपरान्ह 4:45 उप प्रमुख राणा आफैले चलाएको जीप सड़कदेखि 500 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जीपमा उनी एक्लै सवार थिए।
1: नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल र भूटानका गृहमन्त्री लियोनोप छिरिङबीच बुद्ध जन्मस्थल लुम्बिनीमा भेटवार्ता भएको छ। द्विपक्षीय वार्तामा नेपाली मन्त्री पौडेलले भूटानका गृहमन्त्रीलाई भूटानको राजधानी पारो भैरवा बीच हवाई सेवा सञ्चालन गर्न आग्रह गरेका छन्। पारो भैरवा सीधा उडान नसके भैरवालाई ट्रान्जिट बनाएर बौद्ध गयासम्म भए पनि सञ्चालन गर्न आग्रह गरेका थिए। त्यस्तै भूटान जाँदा नेपालीलाई तेस्रो मुलुकका नागरिक सर दैनिक $100 शुल्क लिने गरेकोमा भारत र बंगलादेशका नागरिकले पाउने न्यून शुल्कको सहज सुविधा दिन माग समेत गरिएको छ। गृहमन्त्री छिरिङ भूटान सरकारको प्रतिनिधित्व गर्दै लुम्बिनीमा निर्माण गर्न लागेको विहार शिलान्यास गर्न आएका हुन्। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: आजकल एआई भोइस फेक भिडियोको माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौं। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: Red Bull, Babbal Energy.
2: कान्तिको डायरीमा अब आर्थिक प्रसंग।
3: आर्थिक समाचारको साथमा
2: सरकारले लोप उन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि झण्डै 3 करोड़ अनुदान उपलब्ध गराएको छ। कृषि जैविक विविधता संरक्षण केन्द्रले लोप हुने अवस्थामा पुगेका स्थानीय बाली र प्रजातिको पहिचान, खेती विस्तार अनुसन्धान तथा बिउ विकास, स्थानीय हावापानी अनुकूलका बिउ उत्पादन तथा प्रवर्धनका लागि स्थानीय तह, कृषि सहकारी र कृषक समूहलाई लक्षित गरी आर्थिक सहयोग प्रदान गरेको हो। रैथाने बालीको संरक्षण गर्ने उद्देश्यले विभिन्न 40 स्थानीय तह मार्फत आर्थिक सहयोग प्रदान गरिएको केन्द्रले जनाएको छ। अनुदान प्राप्त गर्न कृषक समूह कृषि सहकारी वा निजी फार्म मार्फत निकायमा दर्ता भई नवीकरण हुनुपर्ने प्रावधान तोकिएको केन्द्रका अधिकारीहरूले बताएका छन्।
4: दैनिक रू 197 रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: पर्याप्त मनसुनी वर्षा नहुँदा पर्सामा हालसम्म जम्मा 4% मात्रै धान रोपाई भएको छ। दश देशकै अन्न भण्डार मानिने मध्य प्रदेशको पर्सामा रोपाईको गति सुस्त बनेको कृषि ज्ञान केन्द्रले जनाएको छ। कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरका अनुसार हालसम्म जिल्लाका किसानले करिब 4% क्षेत्रमा मात्रै धान रोप्न सकेका छन्। उनका अनुसार ठोरी गाउँपालिका र पर्सागढ़ी नगरपालिकामा सिंचाई सुविधा भएकाले तुलनात्मक रूपमा बढ़ी रोपाई भएको छ। यस वर्ष पर्सामा करिब 40,000 हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने अनुमान गरिएको छ।
2: कान्तिपुर डायरीमा अब मुलुक बाहिरको प्रसंग। भेनेजुएलामा 2 शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 920 पुगेको छ। कम्तीमा 3,000 भन्दा बढ़ी घाइते भएका छन्। उद्धार तथा राहत कार्यमा सहयोग गर्न करिब 2,000 अन्तर्राष्ट्रिय उद्धारकर्मी परिचालन गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। भूकम्पपछि 50,000 भन्दा बढ़ी मानिस अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। हराइरहेका व्यक्तिहरूको अनलाइन डेटाबेसका अनुसार 54,000 भन्दा बढ़ी व्यक्ति आफ्ना परिवारसँग अझै सम्पर्क भन्दा बाहिर रहेका छन्। हालसम्म 12,215 जना मात्र फेला परेको समाचारमा जनाइएको छ। गत बुधबार राष्ट्रिय विदाका कारण अधिकांश नागरिक घरमै रहेका बेला 7.2 र 7.5 म्याग्निच्युडका 2 भूकम्प 1 मिनट भन्दा कम समयको अन्तरालमा गएको थियो।
6: अफ्रिकी मुलुक बुर्किना फासोको सैनिक सरकारले लामो समयसम्म सुरक्षा साझेदार रहँदै आएको फ्रान्ससँगको कूटनैतिक सम्बन्ध समाप्त गरेको घोषणा गरेको छ। त्यहाँको सरकारी विज्ञप्तिमा फ्रान्समाथि आतंकवादी समूहहरूलाई सक्रिय समर्थन गरेको आरोप लगाइएको छ। यद्यपि सो आरोपलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक गरिएको छैन। यता फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ता पास्कल कोनफाभ्रले बुर्किना फासोको निर्णयलाई आधारहीन भन्दै खेद व्यक्त गरेका छन्। फ्रान्सले सो निर्णयको प्रत्युत्तरमा आवश्यक कदमबारे समीक्षा गरिरहेको जनाएको छ। साथै बुर्किना फासोमा रहेका आफ्ना सरकारी कर्मचारी र नागरिकको सुरक्षामाथि निगरानी बढ़ाइएको र उनीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यहाँको सैनिक नेतृत्वको सरकारले फ्रान्सेली सेनाको उपस्थिति अन्त्य गर्दै सुरक्षा सहयोगका लागि नयाँ साझेदारतर्फ ध्यान केन्द्रित गरिरहेको समाचार संस्था एपीले जनाएको छ।
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
3: खेलकुद समाचारको साथमा
7: एलजी लाइट्स गुड।
2: विश्वकप फुटबलमा आज राति समूह एल अन्तर्गत 2 म्याच हुँदैछन्। इंग्ल्याण्ड र पानामा तथा क्रोएसिया र घानाबीच प्रतिस्पर्धा हुन लागेको हो। ती म्याचबाट नकआउट चरण पुग्ने 2 टोलीको टुंगो लाग्नेछ। इंग्ल्याण्ड 4 अंकसहित पहिलो स्थानमा रहँदा पानामा भने लगातार 2 हारपछि बाहिरिसकेको छ। त्यस्तै घाना 4 अंकसहित गोल भिन्नतामा पछाडि रहेर 2 स्थानमा छ भने क्रोएसिया 3 अंकसहित 3 स्थानमा छ। त्यसैले यो समूहबाट अर्को चरणमा पुग्ने 3 टोली बीच मात्र प्रतिस्पर्धा छ। दुवै खेल नेपाली समय अनुसार राति 3:00 शुरू होने छ। जाँदा जाँदै मुख्य समाचार फेरि एकपटक। जेएनजी आन्दोलनबारे मानवाधिकार आयोगको प्रतिवेदनप्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि, सम्बन्धित कागजात उपलब्ध गराउन माग। नेपालका विश्वविद्यालयहरूमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै, व्यवस्थापन संख्यामा सबैभन्दा धेरै विद्यार्थी। भेनेजुएलामा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 900 नाग्यो, 3,000 भन्दा बढ़ी घाइते। र विश्वकप फुटबलमा आज राति इङ्ल्याण्ड र पानामा तथा क्रोएसिया र घाना बीच प्रतिस्पर्धा हुँदै हवस् त भोलि बिहान 6:30 बजे कान्तिपुर डायरीको अर्को बुलेटिन लिएर आउने नै छौ। तबसम्मका लागि सहकर्मी तारा र म अनिल आज्ञा माग्छौ। नमस्ते।

0: चौकिन्छ गुड लाइफ इमली बम्ब अब स्पाइसी फ्लेभरमा पनि गुड लाइफ इमली बम्ब मुखैमा पड्किन्छ मान्छे पल्किन्छ
1: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: आजकल AI voice, fake video को माध्यमबाट ठगी गर्ने, digital lending भन्दै झुटो loan app बनाएर scamming गर्ने, crypto र investment trap, fake bank survey वा offerको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी।
1: Hello, noodle lovers. Kids are cover. I am Devil's hot chicken noodles. Hot bunny bittikai mukh bata pani aayo hai na? Like it. Nepal ko hottest, deliciousest taste ko lagi tayar ho bane. Aunu hos. Ma tapai ko nasikai ko pasal maasu. Devil's hot chicken noodles. Water.

0: समयमा
1: आन मेगाबिटबाट पैसा पठाउँदा 6% थप्ति क्याशब्याक र स्यामसङ स्मार्टफोन किन्दा बोनस र एन्सल डेटा पनि
2: नियमहरू लागू हुनेछन्
3: घरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
4: शिखर इन्स्योरेन्सको सहकार
5: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
0: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरूरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
11: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय संखुवा सभा, हिमावी टोल, खादबारी। आवश्यक कागजात: बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाणपत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
12: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97992520, फोन नम्बर 0295625201 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सङ्खुवा सभा।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ, म त
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
14: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860964000
15: र 9819324775। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
15: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्ने,
15: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
15: बाङ्गोटिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध थोक बाटो दूरसञ्चार जाने बाटो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: भूमिहीन सुकुम्बासीहरूद्वारा आज काठमाडौँमा प्रदर्शन, तत्काल जग्गा पास गर्नुपर्ने माग, सरकारले तोकेको होल्डिङ सेन्टर र अपार्टमेन्टको विरोध गर्न नहुने सरकारी पक्षको आग्रह।
2: आउनु भएकोलाई मानव रानी वनको हाम्रो त अब अपार त खाली छ, त्यो अपार रोकति बस्नु होला अथवा अर्को अपार खोज्नु पर्ला, त्यो चाहिँ राज्यले गर्ला।
1: एमाले अध्यक्ष ओलीद्वारा मानवाधिकार आयोगले जेएनजी आन्दोलनको बारेमा गरेको अध्ययनको कागजात उपलब्ध गराउन माग। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन हेरेर मात्र सीट निर्धारण गर्ने। बिचौलियाको कारण चामलको भाव बढ्दा पनि धानको भाव कम।
3: उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई, किनभनेदेखि उद्योगबाट निस्केको चामलको भाव चाहिँ नघट्नु होइन, किसानको कच्चाको राशि चाहिँ घट्नु भन्नु।
1: मध्यपूर्वको युद्धबाट खाड़ी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थी बढे। तापक्रम बढ़ने क्रम जारी, तर पानी पर्ने क्रम भने अझै केही दिन सुस्त।
4: क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
1: र युक्रेनले रूसभित्र गरिरहेको ड्रोन आक्रमण र युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी सरकारसँग रूसी कट्टरपन्थीहरू आक्रोशित।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आफ्ना सन्तान अभिभावकहरूको गर्वका विषय हुन्, तर सामाजिक सञ्जालमा प्रचार गर्ने सामग्री होइनन्। उनीहरूको बाल्यकाललाई लाइक र भ्यूको प्रतिस्पर्धामा होइन, सम्मान, सुरक्षा र गोपनीयतामा हुर्कन दिने वातावरण जिम्मेवार अभिभावकले गर्न सक्नुपर्छ। तर अभिभावकहरूले लहलहीमा लागेर बालबालिकाका सबै कुरा सामाजिक सञ्जालमा हालेर उनीहरूको भविष्यलाई असर गर्ने काम गरिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। जानी जानी सन्तानलाई जोखिमको भुँवरीमा धकेल्ने काम आजबाटै बन्द गरौं।
6: सुरक्षित पुनस्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम दिगो उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनस्थापना नै गर्ने बाह्य घर भत्काइएको स्थान वा कानून बमोजिम उपयुक्त स्थानमा भू स्वामित्व सहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन्। यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोप बहादुर बानियाले CIN बताउँदै व्यवस्थापनको प्रयास भइरहेकोले सहयोग गर्न सुकुम्बासीलाई आग्रह गर्नुभयो।
2: हिजो विगत लिएर आएर हाम्रो अस्ति हाम्रो अफिसमा दिनुभएको थियो, सबै अफिसमा दिनुभएको छ उहाँले। अब उहाँहरूलाई हात्ती त बुझाएको छैन भन्ने उहाँहरूको कुरा रह्यो, तर अब हामीले चाहिँ व्यवस्थापनको केसमा जस्तो कतिले त व्यवस्थापन गर्न बाहिर नसक्नु पनि हुनु होला, उहाँले चाहिँ अब म बाहिर जान सक्दिनँ भन्न नि पाउनु भयो। अनि उहाँहरूको केसमा चाहिँ अब राज्यले के गर्ने भनेर 19 गते पछाडि चाहिँ निर्णय गर्नुहुन्छ होला। 19 गते म्याप हेर्ने कुरो भयो, त्यो पछाडि बल्ल अनि अब त्यो टिम त फेरि अब त मन्त्री के अरे उता सरकार नेपाल सरकारले निर्णय गर्नु पर्यो नि, त्यसलाई त नेपाल सरकारले निर्णय गरेपछि फेरि के गरे जाने अथवा अब होल्डिङ सेन्टरमा नआएका बाटा यता दर्ता भएर नआउनु भएको होला, मानव रानी वनको हाम्रो त अब त्यो अपार त खाली छ, त्यो अपार कति बस्नु होला अथवा अर्को अपार खोज्नु पर्ला, त्यो चाहिँ फेरि राज्यले गर्ला। अनि
6: प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले पनि होल्डिङ सेन्टरमा रहेकालाई हट्नका लागि पटक पटक दबाव दिँदा मानसिक तनाव उत्पन्न भएको बताएका छन्। चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको छ। आयोगले चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सीट निर्धारण सम्बन्धी एकीकृत कार्यविधि 2083 अनुसार शिक्षण संस्थाको अनुगमन प्रतिवेदन र पूर्वाधार हेरेर मात्र सीट निर्धारण गर्ने भएको हो। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावास र खण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि 15 दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाउने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सड़क खण्डमा यही असार 22 गतेदेखि आगामी साउन 4 गतेसम्म रातको समयमा पूर्णत सवारी साधन आवागमन बन्द गरिने जनाएको हो। उक्त सड़क खण्ड कालो पत्रक गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिप्पर र मालवाहक ठूला ट्रकलाई मूलतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। सड़क स्तर उन्नतिको लागि बन्द गर्न लागि जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सीआईएनलाई बताउनुभयो।
7: धुलीखेलदेखि उता पाँचखाल जाने बाटो धुलीखेल खावा सड़क भन्छौ हामी बोलीचालीको भाषामा, अनि त्यो चाहिँ त्यहाँ अलि बढी पानीहरू बग्ने अनि बेला बेला सानोतिनो पहिरो पनि जाने त्यस्तै समस्याहरू विभिन्न समस्याहरू छन्। अनि त्यसले गर्दाखेरि त्यो बाटो स्तरोन्नति गर्ने क्रममा त्यसलाई पिच गर्नका लागि चाहिँ बन्द गर्न लाग्यो हो। 22 गतेदेखि बन्द हुँदैछ 15 दिनलाई।
6: झापा जिल्लामा पछिल्लो 3 वर्ष यता चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको छ। किसानले उचित मूल्य नपाएपछि खेती गर्न छाडेपछि जिल्लामा चैते धानको क्षेत्रफल र उत्पादन क्रमशः घट्दै गएको हो। चालू आर्थिक वर्ष 2082-83 16,758 हेक्टर क्षेत्रफलमा 89,655.3 मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिनुभयो। धानमा खेती योग्य क्षेत्रफल र उत्पादन घटे पनि उत्पादकत्व भने बढ़िरहेको छ। आर्थिक वर्ष 2081-82 5.32 पुगेको थियो भने चालू आर्थिक वर्षमा 5.35 पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। अघिल्लो वर्षमा नै भाव घटेको र योपालि किसानहरूले कम धान लगाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: अहिले किसानहरू त्यति लगाउन नरुचाएको छ। अहिले यसपालि पनि अब त्यही 600-700 मात्रै बिक्री भयो। अब चामलको भाउ घटेको छैन है, अनि धानको भाउ चाहिँ घटेपछि किसानहरू अलिक आश रहेका छन्। यो अब उद्योगहरूले र बिचौलियाहरूले नै दबाएको जस्तो लाग्छ मलाई, किनभनेदेखि उद्योगबाट निस्केको चामलको भाउ चाहिँ नघट्नु होइन, किसानको कच्चा पदार्थ चाहिँ घट्नु भन्नु।
6: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार तुलसी सहकारीका 158 जनाले बचत फिर्ता गरेका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा भदौ 23-24 गते भएका घटना सम्बन्धी अनुसन्धान प्रतिवेदन निर्णय तथा सम्बन्धित सबै कागजात उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। ओलीका तर्फबाट नेता महेश बर्तौलाले आयोगका सचिव मुरारी खरेललाई निवेदन बुझाउनु भएको हो। निवेदनमा भदौ 23 गतेको प्रदर्शनका क्रममा भएको मानवीय क्षति तथा भदौ 24 गते भएका देशभर आगजनी तोड़फोड़ लुटपाट र सरकारी तथा सार्वजनिक संरचनामाथिको आक्रमणबारे आयोगले गरेको छानबिनको पूर्ण प्रतिवेदन माग गरिएको छ। मध्यपूर्व युद्धबाट खाड़ी मुलुकमा परेको प्रभावका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ। चालू आर्थिक वर्ष 2082-83 10 महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 17.3% घटेर 3,35,510 झरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या 4,05,610 थियो। अमेरिका इजरायल र इरान बीचको द्वन्दका कारण मध्यपूर्वमा उत्पन्न अस्थिरताले खाड़ी मुलुकको श्रम बजार प्रभावित हुँदा त्यसको असर नेपाली श्रमिकको वैदेशिक रोजगारीमा परेको देखिएको हो। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीहरूको संख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ़दो क्रममा रहेको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानमा 7,49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा प्रतिष्ठानको संख्या 30 पुगेको छ भने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको संख्या 1,608 रहेको छ। आर्थिक सर्वेक्षणका अनुसार आर्थिक वर्ष 2080-81 लाख 72,489 विद्यार्थी उच्च शिक्षामा भर्ना भएका थिए। त्यसको तुलनामा पछिल्लो शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको संख्या 76,903 बढ़ेको हो, जुन करिब 10% वृद्धि रहेको छ। हाल कोशी मधेश बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी क्षेत्रको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा केही स्थानमा मौसम वायुको प्रभाव रहे पनि राम्रोसँग पानी पर्न सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा आगामी 4-5 दिनभित्र मनसून विस्तार हुने सम्भावना छ। मौसमविद संजीव अधिकारीले सीआईएनलाई जानकारी दिँदै भन्नुभयो,
4: यति बेला नेपालमा मनसुनको प्रभाव नै आधा जसो भूभागमा आधा नेपालमा मात्रै रहेको छ। पश्चिम नेपालमा चाहिँ मनसुनको प्रभाव छैन। आज पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका केही ठाउँमा चाहिँ 39-40 डिग्री तापक्रमसम्म पनि पुगेको अवस्था छ र विशेष गरेर लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि। तर भोलि पर्सि र मंगलबारसम्मको कुरा गर्दाखेरि बिस्तारै तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ आजभन्दा केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि भोलि पनि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारै गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
6: हाल देशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बादल लागेको छ। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसभित्र गरिरहेका निरन्तरको ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी कट्टरपन्थीहरू आक्रोशित भएका छन्। उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई कूटनीतिक प्रयासहरू त्यागेर युक्रेन विरूद्ध सैन्य रूपमा यता कड़ा कदम चाल्न माग गरिएको यो पहिलो पटक भने होइन। राष्ट्रवादी आवाजहरूले लामो समयदेखि पूर्ण सैन्य परिचालन गर्न किवको सरकारी मुख्यालय ध्वस्त पार्न, युक्रेनी राष्ट्रपति भ्लादिमिरको हत्या गर्न र युरोपमा रहेका ड्रोन कारखानामाथि आक्रमण गर्न माग गरिएको छ। अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। 9 समूहका खेलहरू सकिँदा 28 टोलीले नकआउट चरण अर्थात उत्कृष्ट 32 स्थान पक्का गरिसकेका छन्। अब बाँकी 3 समूहका खेल भोलि बिहान हुन लागेका हुन्।
1: सन्तोषी रावल अधिकांश पालिकाको बजेट विकास निर्माणमै केन्द्रित
8: यस वर्ष चाहिँ हामीले शिक्षा स्वास्थ्य खानेपानी भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढ़ाउने सोचेका छौं।
1: भ्रष्टाचार र अनियमितता रोकी सुशासनमा जोड़ दिनुपर्ने रिपोर्टसँगै गीत संगीतले जनचेतना फैलाउन सघाउ पुर्याउने शनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सल्यानमा एउटा बाहेक अरू सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन्, तर अधिकांशको जोड़ विकास निर्माणमा रहेको देखिन्छ। सुशासनका लागि पनि आगामी आर्थिक वर्षमा सम्झौता नगर्ने नीति कतिपय पालिकाले ल्याउनु पर्ने जनताहरूले बताइरहेका छन्।
11: सल्यानको शारदा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि 1,36,01,26,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, कृषि, पर्यटन, रोजगारी तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ। उपप्रमुख सुस्मिता सापकोटा:
8: 1,36,00,000,000 बराबरको बजेट चाहिँ हामीले सार्वजनिक गरेका छौं। यस वर्ष चाहिँ हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार लगायतका कुराहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने सोचेका छौँ।
11: दार्मा गाउँपालिकाले 42,17,64,212 रूपैयाँको बजेट गाउँसभामा पेश गरेको छ। नीति तथा कार्यक्रममा कृषि पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्यम, पर्यटन, सूचना प्रविधि, सामाजिक विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले पूर्ण सरसफाई युक्त पोषण मैत्री तथा बाल मैत्री स्थानीय शासन निर्माण गर्ने लक्ष्य समेत लिएको छ। अध्यक्ष निम बहादुर केसी:
12: त्यसले विशेष गरिकन अहिले कृषि क्षेत्रमा, पूर्वाधार क्षेत्रमा, स्वास्थ्य र शिक्षाको क्षेत्रमा अलिक बढी विशेष जोड गर्ने र पुराना आयोजनहरू अधुरा छन् पुरा गर्ने भन्ने लक्ष्य राखेको छ। पूर्ण सरसफाई र पोषण मैत्री पालिका बनाउने अभियानमा छौँ हामी। त्यसका लागि 84 टोल विकास संस्था मध्ये अहिलेसम्म हामीले 24 टोल विकास संस्था सरसफाई उन्मुख टोल विकास संस्था भनेर घोषणा गरिसकेका छौँ भने
11: कपुरकोट गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि 46,57,01,000 रूपियाँको बजेट ल्याएको छ। नीति तथा कार्यक्रममा कृषि उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा सेवा प्रभावलाई प्रभावकारी बनाउने, बाल मैत्री स्थानीय शासन निर्माण गर्ने तथा खर्का छाना मुक्त घर निर्माण गर्ने लक्ष्य लिएको बताउनुहुन्छ। गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन:
13: कपुरकोट गाउँपालिकालाई खर्को छाना मुक्त घर भएको पालिका घोषणा गर्ने भनेर गराएका छौँ। त्यसलाई अहिले फोकस गरेर त्यसमा एउटा बजेट केन्द्रित गरेका छौँ। त्यसै गरी हामीले यो आर्थिक वर्षभित्रै आउँदोमा कपुरकोट गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन युक्त पालिका घोषणा गर्ने भनेर पनि एउटा तय गरेका छौँ, डेडलाइन तय गरेका छौँ। त्यो ढङ्गले गएका छौँ भने अर्को एउटा पोषण मैत्री गाउँपालिका तयार गर्ने घोषणा गर्ने, यी तीनवटा कुराहरूलाई हामीले घोषणाको रूपमा चाहिँ लानुपर्छ भनेर चाहिँ जोड गरेका छौँ। यसबाहेक चाहिँ हामीले अन्य नियमित खानेपानीका कुराहरू भइदियो, अन्य सरसफाईको कुराहरू भइदियो, यसलाई पनि जोडेका छौँ।
11: छत्रेश्वरी गाउँपालिकाले 53,76,79,023 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकाले समयमै योजना कार्यान्वयन सुनिश्चित गर्न फागुन मसान्तपछि 30,00,000 रूपियाँ भन्दा बढ़ी लागतका योजनाको सम्झौता नगर्ने नीति लिएको छ। अध्यक्ष ओज बहादुर बुढाथोकी:
14: कारणले यो वर्ष हामी समयमै भदौतिर नै सबै योजनाहरूको चाहिँ टेन्डर प्रक्रिया चाहिँ शुरू गर्ने प्रक्रियामा हामी जानेछौँ भन्ने हामीले एउटा नीति लिएका छौँ र कुनै बाँकी रहन गएको अवस्थामा फागुन वर्ष फागुनभन्दा पछाडि चाहिँ 30,00,000 भन्दा बढीका योजनाहरू चाहिँ टेन्डर चाहिँ नगर्ने गरी समयमै कार्यान्वयन गर्ने नीति छ।
11: यस्तै अन्य पालिकातर्फ बनघाट कुपिन्डे नगरपालिकाले 80,46,00,000 रूपियाँ, बागसौर नगरपालिकाले 77,23,75,000 रूपियाँ, त्रिवेणी गाउँपालिकाले 59,21,00,000 रूपियाँ, कुमाक गाउँपालिकाले 53,97,55,000 रूपियाँ र सिद्धकुमार गाउँपालिकाले 39,29,00,000 रूपियाँको बजेट सार्वजनिक गरेका छन्। कालीमाटी गाउँपालिकाले भने आगामी आर्थिक वर्षको बजेट अझै सार्वजनिक गर्न सकेको छैन। गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा परि घाइते भएपछि समयमै सार्वजनिक गर्न नसकिएको जनाइएको छ। प्रदीप घरती मगर, सीआईएन रेडियो शारदा, सल्यान।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गाउँघरमा सूचना र जानकारी बाँड्न गीत संगीत र कला प्रभावकारी
15: जनताहरू, झाडा पखाला महामारी फैलिएको छ, पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला। तर पनि किन हाम्रो पानी चल्दैन?
1: सचेतना अभियानमा गीत संगीत र कलाकारिताको प्रयोग प्रभावकारी शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष सूचना र जानकारीका लागि अहिले पनि गाउँघरमा परम्परागत शैली प्रचलनमा रहेका छन्। यी मनोरञ्जनका लागि मात्र नभएर सूचना र जानकारीका लागि निकै प्रभावकारी मानिन्छन्। पर्वतको फलेवासमा जन्मनुभएका ल्यामबहादुर दर्जी राष्ट्रिय भूमिअधिकार मंचको अध्यक्षका साथै गीत संगीतमा पनि निपुण हुनुहुन्छ। साथै लीलप्रकाश चन्दले उहाँसँग गीत संगीत कला र सचेतनाको बारेमा कुराकानी गर्नुभएको छ।
15: हाम्रो घरमा जमा थियो, म जमा बजाउँथे अनि झ्यालीहरू बजाउँथे अनि आफ्नो घरमा जे बाजा थियो त्यही बाजा बजाउने भन्ने चलन पहिले बाबुबाजेबाट थियो। एकचोटि चाहिँ म यो टेली सिरियलमा पनि खेले 62-63 कुरा आहुतीजीले लेख्नु भएको यो दलन टेली सिरियल्सको कथामा जागरण मिडिया सेन्टरले चाहिँ यसलाई बाहिर ल्याएको थियो। म एउटा फिल्डमा दलित बस्तीहरूमा काम गर्थेँ, त्यहाँ आज चाहिँ अन्तर्वार्ता छ भनेर बोलाए। त्यहाँ म पनि गएको ठुल्ठुला चाहिँ युवा क्लबका आए नाट्य कलाकारहरू सबै आएर छन्। त्यहाँ प्रश्न सोधिएको थियो, तपाईँ कहीँबाट आउँदै हुनुहुन्थ्यो, कहीँ बस्नुभयो अनि त्यहाँ त तपाईँ चाहिँ त्यहाँ बसेर केही गन्थन आउनुभयो अनि त्यहाँ त घर आउनुभयो, त्यस्तो अभियान गर्नुहोस् भनेर भन्नुभयो।
19: त्यो सम्झाइदिनुहोस् न, कस्तो अभिनय गर्नुभएको थियो तपाईँले त्यतिखेर?
15: मैले के गरेँ भने म बिहानै उठेर जाने खोला पारी घाँस काट्न गएथेँ, घाँसको डोको ल्याएर चौतारा बिसाएँ। चौतारा बिसाइसकेपछि अब त्यति बेला कपडा त केही हुनु, टोपी निकाले, टोपीले मुख पोछ पसिनाहरू पुछे, पसिना पुछेपछि
19: के भन्नुभयो? त्यसपछि चाहिँ
15: आज ढिलै भयो, घर खाना पनि ढिँडो पनि सेलाइसक्यो होला, लौ त्यति म गएँ है अरू त बस भनेर भने अनि डोको बोकेर अभिनय गरेको थिएँ। त्यसपछि चाहिँ नि भोलिपल्ट हेर्दा ठुल्ठुला मभन्दा स्टेजमा नाच्नेहरूको नाम रहेनछ, मेरो नाम मात्रै निस्केको ल्यामबहादुर दर्जी भनेर निस्केछ। ए म पास भएछु भनेर भन्नुभयो। अनि त्यो फाँटमा अलिकति नलागेको हुनाले त्यो सुटिङ हुने टाइममा मैले कटवालको रोल थियो मेरो।
19: के के भन्नु पर्थ्यो गाउँमा त्यस्तो?
15: लही जनताहरू, झाडा पखाला महामारी फैलिएको छ, पानीहरू उमालेर खानुहोला, सचेत रहनुहोला, तल्लो घरको मान्छे माथिल्लो घर नजाने, माथिल्लो घरको मान्छे तल्लो घर नजाने, आफ्ना घरमा बस्नुहोला, है झाडा पखाला महामारी फैलिएको छ, सचेत बन्नुहोला, सुरक्षित हुनुहोला भनेर डाँडा डाँडामा गएर
19: कराउनु
15: पर्ने।
19: अनि तपाईँले गीत पनि गाउनुहुन्छ?
15: गीत पहिला सालेजु पनि
19: त्यही सुन्नु पर्यो। अब सालेजु सुनाउनु छ अलिकति।
15: त्यति बेला हामी सालेजु भन्ने गीत गाउँथ्यौँ।

0: उहिले उहिले तपाईँले खुब धेरै गीत गाउनु भयो भने अहिले नै कस्तो छ? पर्वततिर यस्तो गीतहरू गाइन्छ कि गाइदिन, कस्तो छ त गाउँ?
1: अहिले पनि दिदी बहिनीहरू दाजुभाइहरू बसेर कसैको विवाह भयो, व्रतबन्ध भयो, अथवा चाहिँ नि पञ्चली सञ्चली भयो भने आमाहरू दिदी बहिनीहरू बसेर गीत गाउनुहुन्छ। अब पहिलाका चाहिँ रातैभरि अब बत्ती थिएन, टुकी बालेर दाउरो जलाएर आगो तापेर गाए जस्तो होइन, अहिले बजी बत्तीहरू छ, त्यो भएर चाहिँ 11-12, 1 बजीसम्म बस्नुहुन्छ, आफ्नो मना भावना पोख्नु साटासाट गर्नुहुन्छ, गाउनुहुन्छ, बस्नुहुन्छ। अनि त्यो घरबाट आएको चाहिँ 2025 सक्दो हिसाबले दिएको त्यो समूहमा लगेर राख्नुहुन्छ, भाँडाकुँडा कुर्सी टेबलहरू किन्नुभएको छ।
0: अर्को भाका चाहिँ कुन आउँछ तपाईँले, कुन सिरिज सुनाउनु?
1: अब मैले 2057-58 सालतिर मेरो आदरणीय एकजना शरद पौडेल भन्ने दाइले गाउनु भएको थियो यो जातीय छ सम्बन्ध, त्यो गीत गाउँछु।

सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवाधिकार आयोगले जेन्जी आन्दोलनको प्रतिवेदन र गरेका सम्बन्धी सबै कागजातहरू उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गर्नुभएको छ। उच्च शिक्षामा भर्ना हुने विद्यार्थीको संख्या पछिल्ला वर्षमा निरन्तर बढ़दै गएको छ। युक्रेनले रूसभित्र गरिरहेको निरन्तर ड्रोन आक्रमण र अमेरिकाले अनुकूल शर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रूसी कट्टरपन्थीहरू आक्रोशित भएका छन् र फिफा विश्वकप 2026 अन्तर्गत भोलि बिहान समूह चरणको अन्तिम खेलहरू हुँदैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरूरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
1: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा हिमावी टोल खादबारी। आवश्यक कागजात बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाण पत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
0: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97922520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
2: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनु होला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615349444
4: र 0295901055।
1: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन त काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
6: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: प्रोप्राइटर सुनु एन भीम कदाईली।
5: सम्पर्क 0291400084 र 9840458727।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9831655553 र 9843180049। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
6: संकट सभावी पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 9842226667।
8: आयो सबको घर घरमा
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: नमस्कार है वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
12: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
15: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
16: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
16: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842827676।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
18: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
19: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
20: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
21: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
22: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
23: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
24: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

घरमा भएका बाबाआमाहरूलाई हेला नगरौं, मन्दिर मन्दिर धाउँछौ भगवानको खोजीमा, तर आफ्नै घरमा भएका बाबाआमाहरूलाई हेला गरेर कहीँ कतै हाम्रो समाजमा वृद्ध आश्रमको बाटोतिर धकिलिरहेका छौं, यसो कदापि पनि नगर्नुहोला। किनकि मन्दिर मन्दिर धाउने भगवान त्यही घरभित्र हुन्छ, मन्दिर मन्दिर धाएर खोज्ने भगवान त्यही घरमा भएका बाबाआमाहरूको सेवा गरेर मिल्छ। तसर्थ बाबाआमाको सेवा गरौं।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: 83 साल असार 14 गते आइतबार ज्येष्ठ शुक्ल पक्ष चतुर्दशी तिथि 28 जुन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै माधव दुलालको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: सरकारको तीन महिना बाचा भन्दा प्रचार बढ़ी, ब्युटियो वाम एकताको बहस आज एउटै मंचमा देखिँदै शीर्ष नेता। आईसी डिजाइन संरक्षणका लागि कानूनी व्यवस्था गरिँदै, सकसमा किसान, बढ़दो लागत, खडेरीको जोखिम, पूर्वानुमानमै राजीनामा दिन थाले कर्मचारी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको ड्रागन खेतीबाट गाउँमै सफलता शीर्षकको शुभ समाचार।
1: मकवानपुर गढ़ी गाउँपालिका तीन देवी डाँडाका 29 वर्षीय सुरेश कुमार ड्रोन ड्रागन खेतीबाट गाउँमै सफल कृषि व्यवसायी बन्न थाल्नु उद्यमी बन्न थाल्नु भएको छ। एक्सा भेटर चालकको काम छोडेर 3 वर्ष अघि शुरू गर्नुभएको व्यवसायी खेतीबाट उहाँले लाखौं रूपियाँ आमदानी गर्दै गाउँका युवाका लागि उदाहरणीय कृषकको परिचय बनाउन सफल हुनुभएको हो। करिब 11.5 वर्षसम्म देशका विभिन्न विकास निर्माण आयोजनामा एक्सा भेटर चालकका रूपमा काम गरेका ब्लोनले विक्रमसम्म 2079 चैतदेखि बैंकबाट 15 लाख रूपियाँ ऋण लिएर ड्रागन खेती शुरू गर्नुभएको थियो। कृषि क्षेत्रमा सम्भावना देखेपछि गाउँ फर्किएर व्यवसाय शुरू गरेको उहाँले बताउनुभयो। हाल उहाँले ड्रागन फलसँगै पशुपालन र टमाटर खेतीलाई पनि व्यावसायिक रूपमा सञ्चालन गर्दै बहुआयामिक कृषि प्रणाली अप्नाउनु भएको छ। उहाँका अनुसार खेती शुरू गरेको पहिलो 1.5 वर्षमा 15 क्विन्टल ड्रागन फल उत्पादन भएको थियो। दोस्रो वर्ष उत्पादन बढ़ेर 42 क्विन्टल पुगेको छ। हाल फार्ममा 1824 बिरूवा रहेका छन्। बिरूवा परिपक्व भइसकेकाले यस वर्ष 80 देखि 90 क्विन्टलसम्म उत्पादन हुने अपेक्षा गरिएको उहाँले बताउनु भएको छ। गोर्खा पत्र दैनिकमा समाचार छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: अब

0: एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा सरकार बनेको 3 महिना पूरा भएको छ फागुन 21 को निर्वाचनबाट दशकौंदेखि सत्तामा रहेका दलहरूलाई विस्थापित गर्दै राष्ट्रपा सत्तामा आएको हो गत भदौ 23 र 24 भ्रष्टाचार अन्त्य र सुशासनको प्रत्याभूतिको माग गर्दै भएको जेएनजी आन्दोलनबाट भएको राज्य सत्ता कब्जा संसद विघटन र प्रतिनिधि सभा सदस्य निर्वाचनपछि नयाँ शक्तिका रूपमा बालेन सरकारमा आएका हुन् सरकारको 3 महिनाको अवधिलाई फरक फरक कोरबाट समीक्षा भइरहेको छ सरकार पक्षले 3 महिने कार्यकाललाई उत्तम मानेको छ भने विपक्षीहरूले सरकारमाथि नागरिकलाई ढाट्ने काम मात्रै गरेको आरोप लगाएका छन् निर्वाचनमा राष्ट्रपाले चुनावी बाचा मार्फत सुशासनलाई पहिलो प्राथमिकता राखेर सदाचारी राज्य निर्माण गर्ने र अनलाइन माध्यम मार्फत सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको थियो त्यस्तै राज्यका संरचनाहरूमा दलीयकरणको अन्त्य गर्ने 2046 साल यता सार्वजनिक पदमा आसीन व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने लगायतका एजेण्डा लिएर गएको राष्ट्रपाले अहिलेसम्म त्यो एजेण्डाहरू अघि बढ़ाउन नसकेको विपक्षीहरूले आरोप लगाएका छन् लोकप्रियतावादी कुराले नागरिकका समस्या समाधान हुँदैनन् सरकारले जनतासँग प्रत्यक्ष जोड़िएका विषयमा अनदेखा गरेको छ भने संविधान लोकतन्त्र र संसदीय मर्यादामाथि जवाफदेही बन्न सकेको छैन नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङको भनाई छ सरकार गठन भएको स्वय बुद्धि शासकीय सुधार कार्यसूची सार्वजनिक गर्दै परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले शासन सञ्चालन गर्ने घोषणा गरेको बालेन सरकारले शुरूआती 3 महिनामा केही साहसिक काम गरेको राष्ट्रपा संसदीय दलका उपनेता गणेश पराजुलीले बताएका छन् तर नेपाली कांग्रेसका सांसद र विपक्षीहरूले भने जवाफदेही हुन नसकेको आरोप लगाएका छन् प्रधानमन्त्री र राष्ट्रपाका नेताहरूले सरकारप्रति उठेका प्रश्नको जवाफ दिन नसकेको विपक्षीको आरोप रहेको छ यस अवधिमा सरकारले प्रशासनिक सुधार डिजिटल शासन भ्रष्टाचार नियन्त्रण राजनीतिक नियुक्तिको अन्त्य र शिक्षा क्षेत्रमा केही महत्वपूर्ण कदम चाल्दै आफूलाई परम्परागत सरकारभन्दा फरक देखाउने प्रयास गरेको छ तर महत्वाकांक्षी योजनालाई कार्यान्वयन गर्ने क्रममा कार्य अनुभवको अपरिपक्वता कानूनी झन्झट मन्त्री तथा प्रधानमन्त्रीका अभिव्यक्ति र कार्यशैलीले आफै आलोचना र प्रश्नको केन्द्रमा छन् राजनैतिक विवादहरूले सरकारको यात्रालाई चुनौतीपूर्ण बनाए पनि त्यसको उचित व्यवस्थापनमा सरकार चुकेको विश्लेषकहरूले बताएका छन् प्रतिनिधि सभामा झण्डै 2/3 रहेको यो सरकारले चाहे अनुसारको काम गर्न सक्ने क्षमता नागरिकले दिए पनि सरकारले काम कम हल्ला बढ़ी गरेको उनीहरूको टिप्पणी रहेको छ सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने इलेक्ट्रोनिक सरकारी खरिद प्रणाली विस्तार गर्ने तथा सरकारी निकायमा डिजिटल निगरानी बढ़ाउने कामलाई सरकार आफ्नो उपलब्धिका रूपमा लिएको छ उच्च राजनीतिक तथा सरकारी कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णयले सरकारप्रति सकारात्मक सन्देश प्रभाव भएको छ सरकारका 3 महिना बाचा भन्दा बढ़ी प्रचार शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ
3: नेपाली राजनीतिमा फेरि एउटा नयाँ तरंग पैदा भएको छ लामो समयदेखि फरक फरक राजनीतिक बाटोमा हिँडिरहेका प्रमुख कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू अब एउटै मंचमा उभिने भएका छन् गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको अनपेक्षित हारले दबावमा परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी राजनैतिक यात्रासँगै तय गर्ने मनस्थितिमा पुग्नु भएको छ जेएनजी आन्दोलनपछि पहिलो पटक यी दुई शीर्ष नेताहरू आज काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा एउटै मंचमा देखिने तयारी भएको छ पछिल्लो समय एमाले र नेकपा बीच संवाद निकै बाक्लो बनेको छ मदन जन्म जयन्ती मिलनको नयाँ बहाना बनेको छ कम्युनिष्ट आन्दोलनको टुटफुटको श्रृंखला भने विगतदेखिकै छ विउतियो वाम एकताको बहस आज एउटै मंचमा देखिने देखिँदै शीर्ष नेता आजको हिमालयन टाइम्स दैनिकमा समाचार छ
2: मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ। मुलुकमा मनसून भित्रे पनि त्यस क्षेत्रमा वर्षा हुन सकेको छैन। कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन। रोपाईका लागि किसान अझ अन्यलमा छन्। बर्दियाको गुलरिया नगरपालिका सातका प्रमेश यादवले पानी नपर्दा धानको ब्याड नै सुक्न लागेको बताएका छन्। सात पटक बोरिङ चलाएर सिंचाई गरिसके त्यसले पनि पर्याप्त भएन उनले भनेका छन्। सरकारले तोक्ने धानको समर्थन मूल्यमा पनि उनलाई चित्त बुझेको छैन। उनी भन्छन् बिउ त जसोतसो किन्न पाइन्छ तर मल पाइँदैन। समस्याका बावजूद अन्न उब्जाए पनि राज्यले न्यून समर्थन मूल्य तोक्छ अनि किसानको हौसला कसरी बढ्छ। यो वर्ष इन्धनको भाव पनि अकासिएको छ। प्रति लिटर 223 रूपियाँको डिजेल किनेर बोरिङ चलाउनु परेको यादवले सुनाएका छन्। वर्खाको सिजनमा उनी 60 कठामा धान र 17 कठामा मकै खेती गर्छन्। उनले प्रति किलो 750 दरले 20 किलो हाइब्रिड जातको धानको बिउ किनेका थिए। 4200 35 किलो राधा चार धानको ब्याड राख्दा पनि बिउ रोपाई सिंचाई मल र औषधिको अभावले गर्दा फेरि सोचे जस्तो उब्जनी हुन नसकेको उनको गुनासो छ। समयमा मल बिउ नपाउँदा तथा सिंचाई र श्रम शक्तिको अभावले किसान समस्यामा पर्ने गरेका छन्। सकसमा किसान बढ़दो लागत खडेरीको जोखिम शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
3: यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसूनी विपदको उच्च जोखिममा रहेको छ। मनसून भित्रिए पनि यतिखेर वर्षा कम गराइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम कायम छ। नेपालमा आयाती तथा हाइब्रिड वर्णशंकर बिउको प्रयोग बढ़दै जाँदा परम्परागत रैथाने बिउको अस्तित्व पनि संकटमा परेको छ। कृषि विज्ञका अनुसार सरकारी नीतिगत कमजोरी, शहरीकरण, बसाई सराई, जलवायु परिवर्तन तथा आधुनिक कृषि प्रविधिको विस्तारका कारण रैथाने बिउ तीव्र रूपमा लोप हुँदै गएका छन्। रैथाने बिउ जोगाउन मुस्किल, मूल्य तेब्बर, खेती भने खुम्चिँदै मनसूनी विपदको जोखिममा कृषि, आजको गोर्खा पत्र दैनिकमा समाचार छ।
2: सरकारले पहिलो पटक इन्टिग्रेटेड सर्किट आईसीको लेआउट डिजाइनलाई बौद्धिक सम्पत्तिको रूपमा दर्ता र संरक्षण गर्ने व्यवस्था अघि बढ़ाएको छ। कुनै विद्युतीय कार्य सम्पादन गराउने उद्देश्यले सबै वा केही तत्व एकीकृत रूपमा कुनै वस्तुमा जड़ान गरेर बनाइएको र कम्तीमा एउटा तत्व सक्रिय रहेको तयारी वा अर्ध तयारी वस्तुलाई आईसी भनिन्छ। अहिले संसारमा उच्च गुणस्तरका आईसी रणनीतिक वस्तु बनेको छ। यसमाथि नियन्त्रणको लागि अमेरिका लगायत पश्चिमा देश र चीनबीच अहिले प्रविधि युद्धको अवस्था छ।
3: बालेन्द्र शाह नेतृत्वको रासपाको नयाँ सरकार गठनसँगै फेरि एकपटक दूरसंचार सेवा प्रदायक थप्ने छलफल शुरू भएको छ। सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले दूरसंचार क्षेत्रमा नयाँ अपरेटर आवश्यक देखिएको र यो विषयमा मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै आउनुभएको छ। अहिले हामीसँग दुईवटा अपरेटर छन्। अर्को अपरेटर अथवा धेरै अपरेटर जरूरी छ भन्ने हाम्रो बुझाइ छ, जसले केही अघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभएको थियो। तेस्रो मोबाइल सेवा प्रदायक भित्राउने विषयमा प्राधिकरणले समिति बनाएर अध्ययन गरिरहेको छ। त्यसको निर्णय सिफारिश हुन बाँकी छ। प्रक्रिया अगाडि बढ़छ। नेपाल टेलिकम र एनसेल गरी हाल दुईवटा मात्र कम्पनी रहेकाले बजारमा प्रतिस्पर्धा खुम्चिएको भन्दै तेस्रो वा थप सेवा प्रदायकको बहस फेरि बिउतिएको हो। फेरि बिउतियो दूरसंचार सेवा प्रदायक थप्ने बहस सीजी, वर्लिङ र युटीएल आकांक्षी कान्तिपुर दैनिकमा समाचार छ।
2: निजामती कर्मचारीले पूर्वानुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ़दै गएको छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकको मसौदामा ऐन जारी भएको मितिभित्र एकपटकका लागि कर्मचारीको सेवा अवधि 30 वर्ष र अवकाश उमेर 55 वर्षको प्रस्ताव गरेको चर्चा भएपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुन्। आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनिएको अध्यादेशले 30 वर्षभन्दा बढ़ी सेवा अवधि भएका कर्मचारीले 30 वर्षसम्मको मात्र पेन्सनका लागि अवधि गणना हुने चर्चा छ। कसैबाट पुष्टि नभएको यस्तो चर्चाका कारण कर्मचारीले राजीनामा दिन थालेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले ऐन नै नबनी बाहिर संचार माध्यममा आएकै हल्लाका भरमा कर्मचारीले पदबाट राजीनामा दिएको बताउनु भएको छ। विधेयकको मस्यौदा अहिले राय सुझावका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। पूर्वानुमानमै राजीनामा दिन थाले कर्मचारी शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
3: गत पुष अन्तिममा काठमाडौँमा भएको पार्टीको विशेष महाधिवेशनबाट चर्किएको नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानमा गरिएका हरेक प्रयास असफल हुँदै गएका छन्। संस्थापन र असन्तुष्ट पक्षको आफ्नै अडानका कारण विवाद समाधानको सम्भावना झन्झन टाढा हुँदै गएको छ। तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन केन्द्रीय समितिको असहमतिका बीच गत पुष 27 देखि 30 गतेसम्म तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भएको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि चर्किएको कांग्रेसभित्रको विवाद साम्य हुनुको सट्टा थप बढेको छ। कांग्रेसमा विवाद समाधानको सम्भावना झन टाढिँदै असहमत पक्ष छुट्टै कार्यालय खोल्ने तयारीमा हिमालय टाइम्समा समाचार छ।
2: सरकारले निर्वाचन सम्बन्धी ऐनमा व्यापक फेरबदलको प्रस्ताव गरेको छ। गृह मन्त्रालयले तयार पारेको निर्वाचन सम्बन्धी एकीकृत कानूनको मस्यौदा अनुसार भ्रष्टाचारको मुद्दा लागेका व्यक्ति उम्मेद्वार बन्न पाउँदैनन्। हाल भ्रष्टाचारको मुद्दा लागे पनि अदालतबाट दोषी ठहर नभएसम्म उम्मेद्वार बन्न पाइन्छ। सरकारले प्रस्तावित विधेयकमा विदेशबाटै मतदान गर्न दिने र नो भोटको प्रावधान राख्ने प्रस्ताव पनि गरेको छ। विदेशमा बस्ने नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयवस्तु पनि उठ्दै आएको छ। तर कानून भने बन्न सकेको छैन। उम्मेद्वारीमै 33% महिला अनिवार्य हुने अर्को प्रावधान पनि प्रस्तावित छ। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा दलले दिएको कुल उम्मेद्वारी मध्ये कम्तीमा 33% महिला हुनुपर्ने प्रस्ताव गरिएको हो।
3: सर्वोच्च अदालतले इजलासमा हुने सुनवाईको लाइभ स्ट्रीमिङ प्रत्यक्ष प्रसारण गर्न कार्यविधि बनाउने तयारी थालेको छ। सर्वोच्च अदालतको फूल कोर्ट बैठकबाट संचार नीति पारित भएसँगै लाइभ स्ट्रीमिङलाई व्यवस्थित बनाएर अघि बढ़ाउन कार्यविधि बनाउने तयारी शुरू गरेको हो। यसअघि सर्वोच्च अदालतले जेठ 25 गते पहिलो पटक इजलासमा भएको सुनवाईको प्रत्यक्ष प्रसारण परीक्षण गरेको थियो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा भएको सुनवाईको ट्रायल लाइभ स्ट्रीमिङ सफल भएपछि यसलाई नियमित बनाउन कार्यविधिको तयारी भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ।

World Cup 2026 को अवसरमा सिसिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सिसिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभरका विभिन्न एफएम स्टेशन र संसारभर नेपाली नेटवर्क .com मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब भित्री पृष्ठका खबर। मुलुकबाट भएको निर्यात रकम भन्दा बढ़ीको पेट्रोलियम पदार्थको आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082-83 एघार महिनामा साउन जेठसम्म मुलुकबाट 2,77,96,72,00,00,000 रूपियाँको वस्तु निर्यात हुँदा भारतबाट 2,97,89,56,00,00,000 रूपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ। गत जेठमा तरकारीको मूल्य 253% महँगो भएको तथ्य सार्वजनिक हुँदा इन्धनको मूल्य बढ्दा बजार भाउ समेत आकाशिएको छ। आजको गोर्खापत्र दैनिकमा समाचार छ।
2: पटक पटकको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको